सृष्टिका पहिले मै थिए फगात, कोही थिएन अरु। जो देख्छौ अहिले सबै बुझ तिमी मेरै विभूतिहरू। सृष्टिका पछि फेरमा परलायमा मै एक रहन्छु फगात, मुदेखि बाहेक कोही छैन कहिले मेरै सर्व जगत। सत्य रज र तम गुण पञ्चै महाभूत दशै, सृष्टिका पहिले मै थिए भगत, कोही थिएनन् अरू। जो देख्छौ अहिले सबै बुझ तिमी मेरै विभूतिहरू। सृष्टिका पछि फेरमा परलायमा मै ग्रहन्छु फगत,

0: सत दसाए पैदाजी भर को कराए मैले चैतन्य पारे तसाई चैतन्य हुन गए सकल जीव द्यै स्वरूपमा पसे लागे जन्म गर्न ती वर्मले द्यैहरूमा फाँसी घरका बाहिर भित्र जुन तरहको देखिन्छ आकाश यहाँ उसैमा फिक मोही भगत सम्पूर्ण संसारमा आकाश नाश हुँदैन जुन तरहले भत्केर घरको घरी सोही तरहले यसै संसारमा नाश्न दिहे मरे
1: सारा धर्म पुराना का विषय बस्ता कथा सुनी लागे छेरी सुधाउन कन पाउन भनेका मुनि सोच छैन दाँत गए बुढो भयो यो सुन्दा कन तृप्त छैन कहिले इच्छा बढिया हुने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने यो चाहिँ देवीघातको किताबमा निकै बेर थियो अगाडि पढिने थिएन केही पनि होलान् वर्मन बुद्धि लापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेरहरू बनाइदिनु होला सजिलो भने गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेछन् मोबाइलमा भर्छन् जान बुग जाए म गएर भन्दै चाँडो भन्छन् सबैले भरिरहेछन् त्यतातिर घुसै कुण्डलमा बगे कि त्रिशुली बिचमा मिसिने खोला तपाईँ हामीको मरिने चोला माएन मर्नु होला शुद्ध जल पनि बग्दछ मनमतीजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्ने हौ तिमी पनि देख्दैन चितले हे भाइ हो मर्दछु मर्नलाई टर्दैन काल केही गरी मलाई बाँच्ने उपाय भर्सक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रति भर नराखी तैले बुहारी हरिली सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले प मरी दुई भातको गीत मैले लेखेको छु निन्द्राका वशमा सबै परि गए सीता बहुत रोने निन्द्राबाट भ्युतिकन त सम्झेर बिहाल हुने रामसीता वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन् झलास्छ भ्युँदा केही पनि छैन।

0: दर्शङ बिहाल भएर बसिछन्थे, रामले छोडेर हिँडिछन्थे। अब कहाँ जाने, वृन्दावनको जङ्गलमा एक्लै परियो, माइमै केटाकेटी त्यसो भनेको छ। पानीको पनेरो फुलबारी अँधेरो, गजुर बसाउन आइरह्यो, उठ न उठ शिलाके दाजु हो, पूर्वै उजेलो भयो। अघि रातभरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु, अब देवीको महिमा अपार बुझानु लीला उनैका सब। भक्खानी ताउली तसला पानी खाने अम्खरा, धेरै गरी चढेर नबोल त केटो अङ्ग्रेजीको घर फरा। ए नानी तिमी त पहेली पातली, दन्तैमा लाउने दिरी, ना जीवनको समार नगरे आउँदैन जोबान फिरि। दालचिनी छकरा अलैची सुकुमेल, सिगरेटलाई चाहिने सलाई, यो गाउँभरिको को छ सिपालु, जोडा खटाइदेऊ मलाई। हे नानी तिमी त पहेली पातली, दन्तैमा लाउने दिरी, आफ्ना जीवनको समार नगरे आउँदैन जोबान फिरि। भने आफूले उसले भने, हे बाबु पर्खी तलाई, सिपालु छ हान्छु तलाई, हे मूर्ख तत्त्व सबै विचार, बगबा त गर्छ किन बारम्बार, पत्ताला जाओस् अब स्वर्ग छाडी, मर्नु छ तैले नै त पछाडि, भने उसले धम्की दिन्छ।
1: हे राजन सुनिदेऊ सत्य माईमा, विस्तार गर्छु यहाँ, सत्यैले गरी कृति अन्त्य रहने, जानी दिनु सब धर्मै पूर्वक राज्य पालन गरी, गर्जेती राजा अनि सन्तान केही नहुँदा सधैँती रहने, अत्यन्त दिगदार बनी। एक दिन सामु भएर नारी निरपकी, यो बिन्ती गर्छिन् त, दुखी छौ महाराज हामी बहुतै, सन्तान नहुँदामा सोध्नुहोस् गुरुका गएर अहिले, कुन कर्मले यो गरी, छोरो जन्म न जान्छ पूर्ण जुनीको, सम्पूर्ण बाधारी। सन्तानदेखि रहित भएर रहँदा, भन्छन् अपुत्री पनि, मर्दामा पनि पिण्ड पानी नमिलाने, छुट्नेछ स्वर्गाई पनि। यस्तो धेर बिलव गरेर दुखी भई, रुइन्ती रानी अनि सम्झाइकन रानीलाई सब बात, उठेती राजा पनि। पहुँची आश्रममा वशिष्ठ मुनिका, सङ्गमा सुझाए तहाँ, ए सर्वज्ञ गुरु कसो गरी हुनन् छोरा मलाई यहाँ। सन्तान त तिमीलाई छैन निरपते, यस्तो बताए तर, छोराको मुखसम्म हेर्नु छ भने, एउटा प्रतिज्ञा गर। त्यही बालक यज्ञमा बलि गरी, हुन्छौ भने त्यो गरी, होला पुत्र असल उनै बरु नको, हुँदैन दोस्रो गरी। राजाले मनमा विचार गरिदिए, यसै कसरी फिरूं, छोराको मुख हेरी पितृ ऋण त, छुट्नेछ मेरो बरु। यस्तो धेर बिलाप गरेर दुखी भई, रुन्ती रानी अनि सम्झाई सब रानीलाई सब बात, उठेती राजा पनि। पहुँची आश्रम मा वशिष्ठ मुनि का संग सुजाए ता। ये सर्वज्ञ गुरु

आए फेरी वरुणजी दृढ़रूप धारी, पूजा करे नृपति ले गरी भौती बारी। बिन्ती करे वरुण को सब दात आओस, यो पुत्र यज्ञ पशु लायक हो जाओ। दातै न उम्रिदिनु छैन बलि भनेर, देखिन्छ शस्त्रहरूमै कुरा सुनेर। यति भनी वरुण घरतिर फर्की आए, राजा खुसी भइन्वार नगर नलाए।

घुम्दै घुम्दै मानवको छोरा पाएँ भनेर भन्न पाएँ।

हूँ हरे हरि बोलो हरि बोलो पति बोलो ईश्वर को माया भजिए भक्ति गरौँ दाजु भाइ ठुला गरौँ बाटो यति राम्रो शरीर पनि होइजान्छ माटो।

नारायण हो किनभने देखि झेलमा चाहिँ यो झेल परेका बाबु बसिदेव देवकी दुवै झेलमा छोरछोरी जन्मे सके फेरि कंसले मार्छ भन्ने उता तिर भएकाले नारायण बैराको चलेन।

कस्तो पनि भइरहेको भने अघि पनि छोरा छोरा कंसले मारे एउटा तेह्र गयो बल्ल बल्ल पाको छोरेर कंसले मारिहाल्छ नारायण

0: नारायण
1: हो यस्तो छलफल माता पिताको संसारको पछि सानो नानी बालाको के भन्छन् मैले नारायण भन्दै मानौ

एउटा काम हो गर्नुपर्छ हजुरहरूले किनभने मलाई जिउ कपेर चाहिँ गोकुलमा लगाएर यसो तर गर्नु पर्छ नारायण यस्ता

0: देश मेरो जगदम्बा सिमेन्ट।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
2: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
1: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
4: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढे छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू: प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुपथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
2: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
2: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
2: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814241402 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ
9: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 0949412020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 0949412020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
10: होइन के एक्लै गुनगुन गरिरहेको
1: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
10: अनि के भयो त लगेर पाले भइगयो नि
1: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
10: ए दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
1: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
10: सम्पर्कको लागि 9844649608 9844649608
1: दुर्गा एण्ड राजेश दानाचल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
12: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
13: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
12: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
13: यही तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
12: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
13: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
14: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
14: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
11: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
15: नमस्ते डाक्टर सर।
16: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
15: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ,

0: धामीको मानि धामीको मा होइन अब इन्द्र डेन्टल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ
0: के हुँदैन सुन त
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069।
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार, कार्यक्रम सुनौलो बिहानीको प्रतीक्षामा रहनुभएका तमाम आदरणीय श्रोता मित्रमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म विविता, प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा र लामा गुरु दुक्पा लामा। असल कर्मभित्र आफूलाई चिनाउने रहर हामी सबैसँग छ। यी रहर, उत्साह, उमङ्ग प्रत्येक बिहानी सधैँ आउने गर्छन्। हरेक बिहानीले दिने ऊर्जा र शक्तिलाई सुन्दर बिहानी बनाउनको लागि हामी सबै प्रतिबद्ध छौं। यही प्रतिबद्धतालाई थप बलियो बनाउन कार्यक्रम सुनौलो बिहानीका साथ तपाईँको आवाज भनेर हरेक दिन तपाईँको घर दैलो र चुलोमा आउने गर्छौं। एक दिन, दुई दिन हुँदै महिनौं अनि वर्ष भएर युग बितिरहेको छ। समयले मानिसलाई यसरी नै चलायमान गराइरहेको छ। यही समयलाई हुत्याउने क्रममा, यही समयलाई अगाडि बढाउने क्रममा बिहानी सबैभन्दा पहिला हाम्रो जीवनको उमङ्ग बनेर आउने गर्छ। बिहानीको यो कार्यक्रममा बसेर आफू र आफूलाई सुनौं, आफू लागि सोचौं र दिनभरको शुभ कार्यको लागि पूर्व तयारी गरौं। आज तपाईँको राशिफलमा के के कुराहरू उल्लेख गरिएका छन्? पण्डित बद्रीप्रसाद सापकोटाको

0: मधुर वाणीमा राशि फल सुनाऊ।
1: मन्दाकुन सबले दुर्योधन समान कर्णै समान दानमा तगत श्री बलरामकै जति हो सद्बातकै काममा राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलौं सामुदायिक एफएम 92.7 MHz म बदि प्रसाद साहको छ। आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ शुक्ल पक्ष सन् 2026 जुन 24 तारिक आषाढ 10 गते बुधबार दशमी तिथि हो। आज अब भोलि तुलसीको दल राख्ने निर्जरा एकादशीको व्रत गर्नुपर्छ। भोलिको लागि तयार भएर बस्नु होला। आज होइन, भोलि हो, 11 गते पर्छ तुलसीको दल राख्ने व्रत। उत्तरायण ग्रीष्म ऋतौ रौद्र नाम संवत्सर चित्र नक्षत्र काल जोग तुला राशिको पश्चिममा श्वेत चन्द्रमा छ, सायद गर्दा लाभ हुने। आजका जोगिनी उत्तरमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 34 घडी 35 बेलाका छन्। उदय 5:11 अस्तय 19:01 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
1: मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, आफन्तको लागि समय खर्च हुन्छ। तपाईँले कुनै कुराको पनि ढिबी नगर्नुहोला, ढिबी गर्नुभयो भनेदेखि केही अप्ठ्यारो पनि आउँछ। त्यस कारणले अनि आफूले बोल्दाखेरि अलिकति होसियार राखेर बोल्ने बानी गर्नुहोला। वृष राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ, तपाईँले विश्वास गरेका मानिसले त्यो धोका दिनेछन्। तपाईँको स्वास्थ्य अलिकति केही गडबड हुन पनि सक्छ र सावधानी अपनाउनु पर्ने पनि देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, फलदायी हुन्छ, तपाईँको महत्वपूर्ण काम बढ्न सक्छ। व्यापार वा कृषिजन्य कारोबारबाट काम बढ्ने सम्भावना देखिएको छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले सार्वजनिक सभा समारोहमा सहभागी हुनुपर्नेछ। नोकरी वा गरेको काम त्यति राम्रो नहोला तापनि छाड्ने अवस्था भएको छैन, नछाड्नुहोस्। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँका व्यवहारका अप्ठ्याराले समस्या निकाल्न सक्दछ। तपाईँको हौ तपाईँको त्यही समस्याको लागि धन खर्च पनि केही हुने सम्भावना पनि देखिएको छ। खर्च गर्दाखेरिमा अलि होस राखेर विचार पर्याएर गर्नुहोला अनि राम्रो उत्साहपूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँको मन कतै लोभ लालचतिर जान सक्छ, होस गर्नुहोला। लोभ गर्नु हुँदैन त कसैको केही चिजमा पनि, लोभ गर्यो भनेदेखि त्यसले सजाइदिन्छ र मनस्थिति एकदम दह्रो पारेर विचार गहिरो गरेर विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको शिक्षा क्षेत्र ठिकै छ, शिक्षामा मेहनत गरे अनुसार सफलता हुने देखिएको छ, विचार पुर्याएर काम गर्नु सफल हुन्छ। त्यसै राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँका शत्रुहरू परास्त हुनेछन्, नयाँ काममा सहभागी हुनुपर्नेछ। व्यवहारिक कठिनाइका कारणले गर्दाखेरिमा अलिकति केही टाउको दुख्ने केही व्यथाहरू त्यस्तो हुन सक्ने सम्भावना छ। त्यस कारणले आफूले बडो धैर्यतापूर्वक गरेर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको कुनै देवालय मठ मन्दिरको यात्रा हुनेछ, सार्वजनिक सभा सम्मेलनमा सहभागी हुनुपर्ने पनि देखिएको छ। त्यहाँ इष्टमित्रहरूसँग भेटघाट पनि हुने सम्भावना छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो समाचार सुन्न सक्नुहुनेछ। आज तपाईँले देवालय कोही मठ मन्दिरहरूको महत्वपूर्ण ठाउँको यात्रा गर्नुपर्ने सम्भावना देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, कतै घाउ चोट लाग्न सक्ने सम्भावना छ, केही होसियारै गर्नुहोला। अब केही कतै धन लाभको जोग पर्छ र त्यो धन केही खर्च हुने सम्भावना पनि देखिएको छ। हरेक पूर्वकले काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँले शिक्षाको परामर्शदाताका रूपमा काम गर्ने अनुकूल मिल्नेछ। तपाईँको मनमा अति सन्तोषजनक पनि हुन सक्ने सम्भावना छ। आय आर्जनमा राम्रो हुने देखिएको छ। विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो सफल हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz चरीपुर चरी घ्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: तपाईँको दिनभर कस्तो रहन्छ भन्ने संकेत स्वरूप पण्डित बद्री प्रसाद सापकोटाको मधुर वाणीमा राशिफल अंश सुनिसक्नु भएको छ। यो राशिफलले पक्कै पनि तपाईँलाई आजको दिन कसरी अगाडि बढाउने भन्ने कुरा निर्धारण गर्न सहयोग गर्ने। श्रोताबिन, हामी सफलतामा फुरुङ्ग हुन्छौ अनि दुःख पर्दा छटपटाउँछौ। पुनः नयाँ बिहानी आउनेछ भनेर हामी आशावादी भएर बाँच्नुपर्छ। यस्तो विचार राखी आत्मानी पहिचान लिन खोजेको सत्यको यथार्थसँग परिचित हुन सुनौलो बिहानीले सिकाउँछ। सूर्य उदाएपछि अस्ताउँछ, शुरू भएपछि यसको अन्त्य अवश्य हुन्छ। समयलाई पर्खनुपर्छ, बिहानीले हामीलाई पर्खन सिकाउँछ। केही समय हामी लामा गुरु डुप्पा लामाको लामा राशिफल सुन्ने प्रयत्न गरौं। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डुप्पा लामा।
3: सिम जे अंधम जे देवा दा देवी गुडा देवरे गुजे दुंगल दा दुंगल गे गुडा डबरे गुजे दुंगल मिबे देवा दा मिडलरे ते दुगे गुरी निरे छदा दा डलवे पान्यम ला सिम युन गे दुने बरे गुजे आज विक्रम सम्वत 2083 असार 10 गते बुधबार जुन 24 तारिक बुद्धिस्ट पात्र अनुसार आज धवाङ बच्चु 10 गते गरुलीमा बुद्धिस्ट पात्र अनुसार आजको जोग यस्तो छ। आज महत्वपूर्ण बैठकहरू बस्नु हुँदैन, आज बसेको बैठक राम्रो छैन। छेवर गरी केस खाने दिन राम्रो छ। आजको छु लुङ छ, छु भनेको जल, लुङ भनेको वायु, यसको दुईटाको जोडन छ आज। र आजको भूमतोङ उतार परेको छ, उतार उतारलाई पछाडि बार्नुहोस्। र आज बौद्ध धर्म मायन त्रिपिटकमा अङ्ग लिएर बस्नु भएको मित्रहरूले राख्ने घरमा राख्ने दर्जी लुङदर क्षेत्र कुनै पनि छोड्नु हुँदैन, बाध्यन भन्ने परेको छ, यसले विघ्न बाधा ल्याउनेछ र अग्निदेव त जुरेको छ। लो वर्ग
4: गाईवर्गका मित्रलाई सक्षा देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ। ताक्लो बाघ गुरुको मित्रलाई राम्रै देखिएको छ, सबै कुरा राम्रै हुनेछ। हेलो बिरालो गुरुको मित्रलाई राम्रै देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुकले गरुल वर्गको मिटालाई जस्तो सोख्छ देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ ढुल्लो नागुरुको मिटालाई जस्तो शिष्य देखिएको छ घर घर सीमा ठाका टुक आउन सक्छ चोर पढा लान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ
3: तालो घोडा वर्गको मिटालाई आज राम्रो देखेन सिसा देखिएको छ तपाईँलाई सामान्य दिन भएकोले यहाँले अलि भोग्नु पर्ने दुःखहरू समस्याहरू अलि विस्तार पुर्याउनु पर्नेछ अलि बाधाहरू देखिन्छ लुग्लो भेडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम एकदम सफल भएर जानेछ टेलो बाँदर वर्गको मित्रलाई आज राम्रै छ यहाँले कुनै पनि त्यस्तो अप्ठ्यारो विघ्न बाधा भोग्नु नपर्ने देखेको छ झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो देखेको छ तपाईँले नि गर्न खोजेको कामहरू सफल भएर जानेछ खिलो कुकुर वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गर्नुहोस् पुण्य कमाउनु धर्म सँगसँगै अन्य कामहरू गर्न पर्नेछ फाक्लो बदल वर्गको मित्रलाई आज लासा भएकोले टाढो टाढो यात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू पढाइहरू एकदम राम्रो फैलिएर जाने तपाईँको जोगले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
0: भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट राशिफल अंश सुनिसक्नु भएको छ समयले दिने चुनौती र अवसरलाई राशिफलको माध्यमबाट नयाँ सोचको विकास गरी चलायमान बनाउन सक्छौ जीवन क्षण भङ्गुर हो यो कुनै पनि बेला नष्ट हुन सक्छ यस कुरालाई सधैँ यादमा राखी आफूलाई प्राप्त अवसरको प्रयोग गर्न कदापि पछि पर्नु हुँदैन घुमिरहने जीवन चक्रको क्षणलाई सुन्दर अनि सुनौलो बनाउनको लागि हामी सुनौलो बिहानीमा पवित्र कार्यक्रम लिएर उपस्थित भएका छौं राशिफल अंशपछि अब भने रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँ सामु प्रस्तुत गर्नेछौ त्यस पछाडि दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूले गाउनु भएको मौलिक भजन मौलिक श्लोकहरू तपाईँलाई सुनाउनेछौ दिनभर प्रसारण हुने कार्यक्रमको झलक सुनौ है त
5: श्रोता आज बुधबार रेडियो शुभारम्भ बिहान 5 बजेदेखि भइसकेको छ 5 बजेदेखि 5:15 रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो 5:15 देखि 5:20 पण्डित बद्री प्रसाद सापकोटाबाट स्तुति पुराण कथा सुनिसक्नु भएको छ 5:30 देखि 6 बजेसम्म भजनहरू सुनिसक्नुभयो 6 बजेदेखि 6:30 सीआईएमबाट साझा खबर सुनिसक्नुभयो 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7

0: बजेसम्म लोक दोहोरी गीतहरू, 4 बजेदेखि 4:15 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ, 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ, 5 बजेदेखि 6 बजेसम्म निकै मीठा मीठा बाल गीतहरू सुन्न सक्नुहुनेछ, 6 बजेदेखि 6:30सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ, 6:30देखि 7 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ, 7 बजेदेखि 7:30सम्म फेरि पनि गीतहरू नै सुन्न सक्नुहुनेछ, 7:30देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर प्रसारण हुनेछ, 8:00 बजेदेखि 8:45सम्म सम्झनाको चौतारीमा कार्यक्रम सुन्न सक्नुहुनेछ, 8:45देखि 9:15सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ, 9:15देखि 10 बजेसम्म निकै पुराना आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ भने 10 बजे रेडियोको सेवा बन्द रहनेछ। श्रोताबिन, यो त भयो कार्यक्रम झलक। कार्यक्रम झलकपछि अब भने तपाईँलाई अत्यन्त मिठो र सुन्दर स्वदेश गान सुनाउने बेला भएको छ। यो नेपाली सिरुचाली संसारमा लम्किन्छ। श्रोताबिन, भर्खरै तपाईँले रेडियो सैलुङ दोलखाबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक श्रवण गरिसक्नु भएको छ। अब भने दोलखा र दोलखा आसपासमा गुन्जने लोकभजन तपाईँलाई सुनाउनेछ। हामी सबैलाई थाहा छ, नेपाल संस्कृतिको सुन्दर बगैंचा हो। हिमाल पहाड़ र तराईको विविधताले भरिएको सुन्दर बाग हो। यी बागमा रंगी विरंगी फूलहरू फुले जस्तै यहाँ विभिन्न फरक फरक धर्म संस्कृति र परम्परा छन्। रंगी विरंगी चरा चुरुङ्गीका मीठा गीत जस्तै धेरै किसिमका भाषा छन्। मठ मन्दिर गुम्बा मस्जिद र गिर्जाघर छन्। यहाँ अनेकौं चाडपर्व रीतिरिवाज र प्रचलन छन्। अनेकौं वुहानबाट निस्केका पवित्र नदी जस्तै यहाँ अनेकौं परम्परा र मान्यता छन्। नेपाल विभिन्न जातिहरूको संगम स्थल पनि हो। यसलाई विभिन्न जातका फूलबारीको साझा फूलबारी पनि भनिन्छ। यिनै विविधतामा समाजको जगमा नेपाली संस्कृति समाजको असल व्यवहार मान्यता र भावना एउटै स्वरूप हो। सयभित्र तमाम जात जाति भाषा भाषी र धर्मावलम्बीका विचार र भावनाहरू मिलेका छन्। यही संस्कृतिको एउटा रूप रामायण वाचन नेपाली संस्कृतिको अमूल्य निधिको रूपमा लोकले स्वीकार गरेको छ। दोलखा सैनिक गाउँपालिका वडा नम्बर 7 निवासी आदरणीय ज्येष्ठ जनहरूले वाचन गर्नुभएको यो रामायणको श्लोक तपाईँलाई सुनाउँदैछु। रामायणको श्लोक वाचन गर्दै हुनुहुन्छ दुलखा फस्क निवासी विश्वजन बलराम बुढा थोकी र केदार पाण्डे।
1: पापी जन पनि राम कैया राम कई काम तरना

ಕಷ್ಮರಿ ಕುಜರಾನ ಸೀತಾಜಿ ಕಣಿ ಭಿ ಕೈಪಾಶ ಪುಣ್ಯ ಕಲಮ.

0: श्रोताबिन, हाम्रो समाज यिनै इन्द्रियहरूको संगम हो जहाँ विभिन्न संस्था र संस्कृतिहरू रमेका हुन्छन्, जमेका हुन्छन्। भजन, श्लोक, रामायण, विभिन्न कहावतहरू हाम्रा फरक फरक संस्कृतिहरू हुन्। त्यही संस्कृति मध्ये सबैका मुखमा कण्ठस्थ रहेको रामायणको श्लोक तपाईँले सैलुङ निवासी ज्येष्ठजन बलराम बुढा थोकी र केदार पाण्डेको यो निकै मिठो आवाजमा सुन सक्नु भएको छ। नेपालमा अनेक जाति र संस्कृतिहरू छन्। यी संस्कृतिले सँगै हाँसौं, सँगै बाँचौं र मिलेर अगाडि बढौं भन्ने सन्देश दिन्छ। हाम्रो समाजमा विभिन्न व्यवहारबाट नै संस्कृति जन्मिन्छ। यिनी संस्कृति, संस्कार, धर्म र परम्परालाई जीवनमा उपयोग गर्न सके जीवनलाई सुसंस्कृत बनाउन सकिन्छ। त्यसैले हाम्रा अग्रज ज्येष्ठजनहरूले आफ्नो जीवनलाई सुसंस्कृत बनाउनको लागि, समाजलाई अगाडि बढाउनको लागि धर्म, संस्कार र परम्परालाई अगाडि। यही धर्म, संस्कार र परम्पराको एउटा स्वरूप हो। फेरि पनि म तपाईँलाई आदरणीय ज्येष्ठजन केशरबहादुर बस्नेतले गाउनु भएको रामायणको श्लोक फेरि पनि राख्दैछु।
1: जान्छु आज म किसानगिरीमा सुरीप भेट्छु वन जान्थेको सभरी पलो अनिलको पम्फा भनेको भनी

0: बर्मन का लड़का बने हनुमान जाऊती कौन बने, बर्मन का लड़का बने हनुमान रंग का हजूर मापन। जल्दी पर्वत को ऊपर पुग गए छाया विषे राम रहे, सुग्रीव लाई खबर बिना भनी कहाँ जल्दी हनुमान गए। आज्ञा पाए सूर्य बदले दर्शन प्रभु को गए, सभी सर सुनी मंत्री मकन का राजा बनाए पनि।
1: वहाँ हुनुहुन्थ्यो दोलखा सैलुङ निवासी दीर्थजन किशोर बहादुर बस्नेत आदरणीय दीर्थजनले रामायणका श्लोकहरू यसरी वाचन गर्नुभएको थियो। जसरी फुलबारीमा सयपत्री, गुलाब, कमल, बेली, चमेली, जाई, जुहीले सुन्दर बनाएको हुन्छ, त्यस्तै हाम्रो समाजमा पनि यसै मूल्य मान्यताले हाम्रो समाजलाई सुन्दर बनाउन सहयोग गरेको छ। श्रोताबेन कार्यक्रम सुनाउनु बिहान सुन्दैछ। असल कर्मभित्र आफूलाई जिनाउने रहर हामी सबैसँग छ, यी रहर उत्साह उमङ्ग प्रत्येक बिहानी सँगै आउँछ। तिनै बिहानी सँगै हामीले नयाँ उमङ्ग र ऊर्जा लिएर तपाईँ सामु उपस्थित हुने गरेका छौँ। फेरि पनि तपाईँलाई म अर्को सुन्दर भजन सुनाउँदैछु, सुन्दर रामायणको श्लोक सुनाउँदैछु। आदरणीय ज्येष्ठजन इन्द्रमान सापुटाको आवाजमा सजिएको यो रामायणको श्लोक तपाईँलाई म कार्यक्रमको अन्त्यमा राख्दैछु।

0: कार्यक्रम सुनाउन बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनाउन बिहानीमा हामीले आदरणीय ज्येष्ठ जनहरूका मौलिक भजनहरू पनि सँगसँगै जोड्यौं। पण्डित बद्री प्रसाद सापकोटाबाट राशिफल अनुसार लामा गुरु डुक्पा लामाबाट लामा राशिफल, रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक, यो सबै दुलखा र दुलखा आसपासका ज्येष्ठ जनहरूले हुर्काउँदै बढाउँदै र संरक्षण गर्दै आजसम्म ल्याइदिइरहेको लोक भजन, लोक संस्कृति, लोकले गाउने श्लोकहरू तपाईँलाई सुनाउने आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि बिहान फेरि यी र यस्तै प्रसंगसँगै तपाईँ सामु आउनुहुनेछ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीबाट पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा सँगै कार्यक्रम प्रस्तुता म भूमिका पनि सँगै बिदा माग्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैटुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै छ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। देशभरका सुकुम्बासीको लगत संकलन जारी, लगत संकलन सकिएको बर्दियाबाट असार तेस्रो सतहदेखि जग्गा वितरण, प्रति परिवारलाई 4 आना प्रदान गरिने। रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, 900 जना केन्द्रीय सदस्यको चुनाव आज हुँदै। र दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 मा कार दुर्घटना हुँदा 6 जना घाइते।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोर सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। राष्ट्रपति केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिको लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्र उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 गते घोषणा गरेको रासोपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। अस्ति सोमबारको लागि तय भएको बन्द सत्र प्रतिनिधि छनौटमा देखिएको विवादका कारण ढिला भएर हिजो दिउँसो सभा 3 बाट शुरू भएको थियो। बन्द सत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम बुवागले अर्थ राजनीतिक प्रस्ताव, महामन्त्री कविन्द्र बुर्लाकुटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लीमा अधिकारीले लेखा प्रतिवेदन र रकामन्तरण रीमा ले अनुशासन आयोगको प्रतिवेदन पेश गर्नुभएको थियो। यसैबीच चुनावबाट आउने 900 केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया पनि शुरू भएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी दर्ताको लागि 21,000 शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारीले 1 प्रस्तापक र 21 समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि रहेको छ। आयोगले आज बिहान 8 बजेदेखि मतदान शुरू गर्ने तयारी गरेको जनाएको छ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार म्याथपको अनुमति दिएको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावत र उमेश कोइरालाको इजालसले अनुमति दिएको हो। पौडेललाई 20 दिन हिरासतमा राख्न अनुमति माग गरिएको थियो। सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा रहनुभएका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिश अनुसार उहाँलाई सुर्खेतबाट पक्राउ गरिएको थियो। २०७२ सालमा जारी नेपालको संविधानले स्थानीय तहलाई विधायकीय र कार्यकारी अधिकार प्रदान गरेको छ। यसबाट स्थानीय निकायहरू स्थानीय सरकारका रूपमा परिणत भएका छन्। सरकारको हैसियतले सबै स्थानीय तहहरूलाई बजेट तथा कार्यक्रम बनाउने, राजस्वको दर र दायरा निर्धारण गर्ने तथा कानून बनाउने जस्ता संवैधानिक अधिकार प्रदत्त गरिएको छ। जेठ 15 गते, असार 1 गते र असार 10 गते संघ प्रदेश र स्थानीय सरकारले बजेट तथा कार्यक्रम पेश गर्छ गर्नुपर्ने बाध्यात्मक समयसीमा कानूनमै तोकिएको छ। यस कानूनी बन्धनले तीनै तहका सरकारलाई निर्धारित समयमै बजेट तथा वार्षिक कार्यक्रम पेश गर्नुपर्ने विकल्प छैन पेश गर्नुको विकल्प छैन। आवधिक वार्षिक दायित्व अन्तर्गत संघ र प्रदेशले आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम पेश गरिसकेका छन् भने स्थानीय सरकारले आज बजेट तथा नीति कार्यक्रमहरू ल्याउँदैछन्। देशभरका सुकुम्बासीको अझै लागत संकलन नसकेको सरकारले लागत संकलन गरिसकेको जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ। तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो। बर्दियापछि तनहुँ बाँके झापा मकनपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र भास्तुल्लाले जानकारी दिनुभयो। अन्य जिल्लामा भने सबै लगत संकलन भइसकेको उहाँले बताउनु भएको छ। सुकुम्बासीको लगत संकलन भइसकेको छैन, यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। जहाँ जहाँ लगत संकलन भइसकेका छन् त्यहाँबाट जग्गा वितरण कार्य हुनेछ। जस्तै बर्दियामा लगत संकलन भएका छन्, जग्गा वितरण कार्य अघि बढ्नेछ। त्यसपछि तनहुँ बाँके झापा मकवानपुर हेटोडाबाट पनि जग्गा वितरण कार्य हुनेछ। लगत संकलन नभएको ठाउँमा भने विलम्ब होला भन्ने उहाँले बताउनुभयो। सुकुम्बासीको समस्या समाधान गर्न समितिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरेको छ। उनीहरूलाई मातहतमा रहेका सुकुम्बासीको लगत संकलन गर्न भनिएको छ। हालसम्म 2,00,000 भन्दा धेरै सुकुम्बासी को लागत संकलन भइसकेको छ। समितिका अनुसार प्रमाणित भएका प्रत्येक सुकुम्बासी परिवारलाई 4 आना जग्गा वितरण हुनेछ। सुकुम्बासीले बसोबास गर्दै आएको सम्बन्धित जिल्लाभित्रै सरकारी जग्गा प्राप्त गर्नेछन्। त्यसअघि उनीहरूको 3 पुस्ते विवरण परीक्षण गरिनेछ। दोलखाको जिरी नगरपालिकामा संचालित डल्ला साबुन बनाउने तालिममा सहभागी हुनुभएका अपाङ्गता भएका व्यक्तिहरूले अरू तालिमभन्दा यो तालिम आफूहरूको लागि उपयुक्त रहेको बताउनु भएको छ। अपाङ्ग तथा दृष्टिबीन समुदाय सेवा संघ दोलखाको आयोजना तथा जिरी नगरपालिकाको समन्वयमा भएको तालिममा सहभागी हुनुभएका अपाङ्गता भएका व्यक्तिहरूले तालिम निकै प्रभावकारी भएको बताउनु भएको हो। यसै सन्दर्भमा हामीले तालिममा सहभागी केही व्यक्तिहरूलाई तालिम कतिको प्रभावकारी भयो भनेर सोधेका छौं।
3: मेरो नाम पहलबहादुर काफ्ले खत्री, म जिरी नगरपालिका अपाङ्ग सेवा समितिको चाहिँ अध्यक्ष पनि हो। एकदमै खुसी लाग्यो यस साबनको कार्यक्रम आयो, किनभने हामी एकदम खुसी भयौँ। अपाङ्गता भएको मान्छेहरू 22 जनाले हामीले तालिम लिएको हो, 10 दिने तालिम। अपाङ्गता भएको मान्छेहरूले केही सिपमूलक कार्यक्रम गरेर भए पनि हाम्रो जीविका उपार्जन हुने रहेछ भनेर हामी अपाङ्गताहरू एकदम हामी 22 जना अपाङ्गता भएको मान्छेहरू यो सिङ्गो जिरी नगरपालिकाको अपाङ्गता भएको मान्छेहरू खुसीमा छन्। केही सिपमूलक कार्यक्रम गरेर खान सकिँदो रहेछ भन्ने आशामा भयौँ। बनायौँ पनि, राम्रो बन्यो पनि, अझै हामी बनाउँछौ, क्वालिटीको बनाउँछौ।
4: मेरो नाम रामबहादुर खड्का। साबुन भन्ने चिज चाहिँ अब दैनिक रूपमा प्रयोग हुने सामान हो। कच्चा पदार्थ अलिकति अभाव हुँदो रहेछ, कच्चा पदार्थ उपलब्ध भएसम्म अब हामीले बनाउन सकिँदो रहेछ, बनाउँछु पनि।
5: मेरो नाम जित कुमारी कार्की, श्यामा वडा नम्बर 2 आएको। अब यो केमिकल सामान हरेक प्रयोग गर्नु पर्यो, 9 थरीको सामान उपलब्ध गर्नु पर्यो। अब यो सामान नगर्दै झिक्दिनु भयो अथवा वार्डले झिकाइदिनु भयो भने हामी पैसामा किनेर लगेर हामी यो उपलब्ध नि गर्न सक्छौ।
6: मेरो नाम रिता दर्जी, जिरी नगरपालिका वार्ड नम्बर 5। अब सक्छौ, तर अब हामी 5 जना जति साथी मिलेर अब सक्छौ।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: ब विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा राजपासका स्थानीय गतिविधिहरू। दोलखाका भैमेश्वर नगरपालिका वडा नम्बर 6 भोतपोखरी चरीकोट नजिकै कालिमचोक सड़क खण्डमा हिजो कार दुर्घटना हुँदा 6 जना घाइते हुनु भएको छ। जिल्लाको कालिमचोक मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका यात्रुहरू सवार रहेको 2552 नम्बरको कार अचानक ब्रेक फेल भएर अनियन्त्रित भई सड़कबाट करिब 13 मिटर तल खसेर दुर्घटना हुँदा 6 जना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा कार्यशाला काठमाडौँको शंकर पुर नगरपालिका नम्बर 3 का 29 वर्षीय निरज तामाङ सहित शंकरापुर नगरपालिका वडा नम्बर 2 का 68 वर्षीय सतन नागर्जु 55 वर्षीय राधे नागर्जु 22 वर्षीय अनिता नागर्जु 12 वर्षीय सुजन नागर्जु 8 वर्षीय सुजिता नागर्जु र 22 वर्षीय सुनिता तामाङ घाइते हुनु भएको हो। दोलखाको बैतेश्वर गाउँपालिकाको मैना पोखरीमा 5 दिने निशुल्क अचार बनाउने तालिम शुरू भएको छ। जनसचेतन बच्चा तथा ऋण सहकारी संस्था दोलखाको आयोजनामा भएको तालिममा संस्थाबाट सनौट हुनुभएका 30 जनाको महिलाहरूको सहभागिता रहेको छ। तालिमबाट विभिन्न प्रकारका अचार बनाउने विधि आवश्यक सामग्री छनौट सरसफाई प्याकेजिङ तथा बजारीकरण सम्बन्धी ज्ञान र सिप प्रदान गरी योग्य बनाउने अपेक्षा गरिएको सहकारी संस्थाले जनाएको छ। स्थानीय स्तरमा उपलब्ध हुने कृषि उत्पादनको सदुपयोग गर्दै आय आर्जनका अवसर सिर्जना गर्नु तथा सदस्यलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले अरणको राजमार्ग अन्तर्गत धुलखेल खावा सड़क खण्डमा टिफर सञ्चालनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले धुलखेल खावा सड़क खण्डको बाँकी काम गर्न एक लेन सड़क बन्द गर्नुपर्ने भएकाले असार 14 गतेदेखि 28 गतेसम्म टिफर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारीको नेतृत्वको बैठकले 5 दिन टिफर सञ्चालनमा रोक लगाउने नुको साथै अन्य सवारी साधनलाई साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाउने निर्णय भएको हो। काभ्रे प्लानचोकको जिल्लाको 2 वटा कुखुरा फार्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रे प्लानचोकले जिल्लाको बनेपा नगरपालिका 13 साँगा स्थित बद्री खत्रीको लेस कुखुरा फार्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएका हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले खत्रीको लेस फार्मका कुखुरामा असार 3 गते बर्ड फ्लू पुष्टि भएको र पनौती स्थित शर्मिला श्रेष्ठको मानेश्वर एग्रो फार्ममा पालिएका हाँस र लोकल कुखुरामा असार 7 गते बर्ड फ्लू पुष्टि भएको हो। रामेछापको सुनापाती गाउँपालिकाले बेरोजगार नागरिकलाई आंशिक रोजगारी उपलब्ध गराउने सिप विकास तथा स्वरोजगारमा जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। गाउँपालिकाका रोजगार शाखा प्रमुख कर्ण विकाका अनुसार नेपाल सरकारले 2075 सालदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले विगत 7 वर्षदेखि बेरोजगार नागरिकलाई न्यूनतम 100 दिनको रोजगारी उपलब्ध गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको छ। सिन्धुपाल्चोक प्रहरीले तातोपानी नाकाबाट भन्सार शैली गरी अवैध रूपमा काठमाण्डुतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिणामको विद्युतीय चुरोटसहित 1 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक अनुसार 12 विषय नगरपालिका 3 खाडल स्थित सड़क खण्डमा गस्ती गरिरहेको प्रहरी टोलीले शंकास्पद बोलेरो गाड़ीलाई जाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरेको हो। गाड़ीबाट कुल 7,700 थान भेप बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य 2,69,50,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। अवैध भेप ओसार पोसारमा संलग्न रहेको आरोपमा प्रहरीले जुगल गाउँपालिका 4 निवासी 36 वर्षीय राम कुमार श्रेष्ठलाई पक्राउ गरेको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। तराईका भूभागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका साथै कोशीका तराई भूभागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। देशभरका सुकुम्बासीको लगत संकलन जारी. लगत संकलन सकिएको बर्दियाबाट असार तेस्रो सातादेखि जग्गा वितरण प्रति परिवारलाई सराहना प्रदान गरिने. रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित. 99 केन्द्रीय सदस्यको लागि चुनाव आज हुँदै र दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 कार दुर्घटना हुँदा 6 घाइते. हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 आजको पत्र पत्रिका दोलखा र दोलखा आजका सुन्न सक्नुहुनेछ. यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु. रेडियो सैलुङ सुन्दै गर्नुहोला. नमस्ते.

0: का आकर्षक मोडेल का कुर्सी टेबल यही एसपीएल का सबै प्लास्टिक का बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: यही हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा दोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-5160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कतिको खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, अघिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के गर्नु धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98-41-57-70-69।
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
11: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
12: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई तीन महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
13: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
13: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असार महिनाको 10 गते बुधबार आज प्रकाशित पत्र पत्रिकाले रासुपको सभापतिमा रवि लामिछाने छाने निर्विरोध 79 केन्द्रीय सदस्यको चुनाव, विष्णु पौडेलमाथि अनुसन्धान गर्न 7 दिनको म्याप थपको अनुमति, देशभरका सुकुमवासीको लगत संकलन जारी, लगत संकलन सकिएको बर्दियाबाट असर तेस्रो सातादेखि जग्गा वितरण, प्रति परिवारलाई 4 आना 11 जिल्लामा देखियो, बर्ड फ्लू लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध 79 केन्द्रीय सदस्यको चुनाव आज। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्र उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीका वरिष्ठ नेता सबै तर्फनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार 7 गते घोषणा गरेको रासोपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो। यसैबीच चुनावबाट आउने 79 केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया शुरू भएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी दर्ताको लागि 21,000 शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारले एक प्रस्तापक र 21 समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनु पर्ने कार्यविधि छ। आयोगले आज बिहान 8 बजेदेखि मतदान शुरू गर्ने तयारी गरेको छ। यो खबर आज सबै जस्तै पत्र पत्रिकाहरूले लेखेका छन्। देशभरका सुकुम्बासीको लगत संकलन जारी, लगत संकलन सकिएका बर्दियाबाट असार तेस्रो सातादेखि जग्गा वितरण, प्रति परिवारलाई 4 आना। देशभरका सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ। असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो। बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने बम्बे समस्या समितिका अध्यक्ष बलभद्र वास्तुलाले जानकारी दिनुभयो। अन्य जिल्लामा भने सबै लगत संकलन भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासीको लगत संकलन भइसकेको छैन, यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। जहाँ लगत संकलन भइसकेका छन् त्यहाँबाट जग्गा वितरण कार्य हुन्छ। जस्तो बर्दियामा लगत संकलन भएका छन् त्यहाँ जग्गा वितरण कार्य अघि बढ्नेछ। त्यसपछि तनहुँ, बाँके, झापा र मकवानपुरको हेटौँडाबाट पनि जग्गा वितरण कार्य हुनेछ। लगत संकलन नभएको ठाउँमा भने विलम्ब होला भने सुकुम्बासीको समस्या समाधान गर्न समितिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरिएको छ। उहाँहरूको मातहतमा रहेका सुकुम्बासीको लगत संकलन गर्न भनिएको छ। हालसम्म 2 लाख धेरै सुकुम्बासीको लगत संकलन भइसकेको समितिका अध्यक्ष बासकोटाले बताउनुभयो। समितिका अनुसार प्रमाणित भएका प्रत्येक सुकुम्बासी परिवारलाई 4 आना जग्गा वितरण गरिनेछ। सुकुम्बासीले बस्दै आएको सम्बन्धित जिल्लाभित्र सरकारी जग्गा प्राप्त गर्नेछन्। यसअघि उनीहरूको 3 पुस्ते विवरण परीक्षण गरिनेछ। उनीहरूको जग्गा रहे नरहेको तथ्याङ्क परीक्षण गरिनेछ। 3 पुस्ते विवरणमा कहीँ कतै जग्गा जमिन नभएकाहरूलाई सुकुम्बासी प्रमाणित गरेर मात्र जग्गा वितरण गरिनेछ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। विष्णु पौडेलमाथि अनुसन्धान गर्न 7 दिनको म्याथप। विशेष अदालत काठमाण्डुले नेकपा एमालेको उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार म्याथपको अनुमति दिएको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजालसले अनुमति दिएको हो। पौडेललाई 20 दिन हिरासतमा राख्न अनुमति माग गरिएको थियो। सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागको सिफारिश अनुसार उहाँलाई सुर्खेतबाट पक्राउ गरिएको थियो। पौडेललाई सोमबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको
पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो। उहाँ वीरेन्द्रनगर नगरपालिका तीन स्थित शुभ होटलबाट पक्राउ पर्नु भएको थियो। उहाँलाई सड़क मार्गबाट हिजो बिहान काठमाडौँ ल्याइएको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। एघार जिल्लामा देखियो बर्ड फ्लू। चरा तथा पन्छीहरूमा लाग्ने अति संक्रमक भाइरस रोग बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 स्थानमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गत चैत 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाको 82 ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, बहुतरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका 5,69,858 पंक्षी र शुक्रमा 9,79,313 अण्डा र 1,95,484 किलो दाना नष्ट गरिएको छ। कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणको लागि पंक्षीको ओसार पोसारमा रोक लगाइएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुलो बनाइएको छ। दाहालले भन्नुभयो, पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही गुणस्तरीय परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शंकास्पद पंक्षीहरूको नष्ट गरिएको थियो। मोरङ, झापा, सुनसरी, महोत्तरी, बार, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू देखिएको छ। यो खबर आज अन्नपूर्ण पोस्टले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 भोतपोखरी नजिकै चरीकोट कालिङचोक सड़क खण्डमा हिजो दिउँसो कार दुर्घटना हुँदा 6 घाइते हुनु भएको छ। जिल्लाको कालिङचोक मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका यात्रुहरू सवार रहेको 15/6/1492 नम्बरको कार अचानक ब्रेक फेल भएर अनियन्त्रित भई सड़कबाट करिब 13 मिटर तल खसेर दुर्घटना हुँदा 6 घाइते हुनु भएको प्रहरीले जनाएको छ। दोलखाको बैतेश्वर गाउँपालिकाको महिना पोखरीमा पाइदिने निशुल्क अचार बनाउने तालिम शुरू भएको छ। जनसचेतन वच तथा ऋण सहकारी संस्था दोलखाको आयोजनामा भएको तालिममा संस्थाबाट छनौट हुनु भएको 30 महिलाहरूको सहभागिता रहेको थियो। तालिमबाट विभिन्न प्रकारको अचार बनाउने विधि, आवश्यक सामग्रीको छनौट, सरसफाई, प्याकेजिङ तथा बजारीकरण सम्बन्धी ज्ञान र शिक्षा प्रदान गरी योग्य बनाउने अपेक्षा गरिएको सहकारी संस्थाले जनाएको छ। स्थानीय स्तरमा उपलब्ध कृषि उत्पादनको सदुपयोग गर्दै आयोजनको अवसर सिर्जना गर्नु तथा सदस्यलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सहकारी संस्थाले जनाएको छ। दोलखाका भीमेश्वर नगरपालिका वडा नम्बर 1 सुसपछि मौतीमा सड़कबाट खसेर एक युवाको मृत्यु भएको छ। सोमबार साँझ घर फर्कने क्रममा सड़कबाट खसेर स्थानीय 32 वर्षीय शिवाजी शिवकोतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्री राम तिमल सिन्हाका अनुसार सोमबार साँझ घरतर्फ जाँदै गर्दा शिवकोटी सड़कबाट करिब 25 मिटर तल खसेर गम्भीर घाइते हुनु भएको थियो। घाइते शिवकोटीलाई स्थानीयले उद्धार गरी धुलेखेल अस्पताल दोलखा ल्याएको भए पनि उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले अरणीको राजमार्ग अन्तर्गत धोलीखेल खावा सड़क खण्डमा टिफर सञ्चालनमा रोक लगाउने भएको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले धोलीखेल खावा सड़क खण्डको बाँकी काम गर्न एक लेन सड़क बन्द गर्नुपर्ने भएकाले असार 14 गतेदेखि 28 गतेसम्म टिफर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। काभ्रे प्लानचोक जिल्लाको 2 कुखुरा फार्ममा बर्ड फ्लू देखिएको छ। पशु सेवा कार्यालय काभ्रे प्लानचोकले जिल्लाको भनेपा नगरपालिका 13 साँगा स्थित बद्री खत्री को लेस कुखुरा फार्म र पनौती नगरपालिका 7 स्थित मानेश्वरी एग्रो फार्ममा पालिएको हाँस र कुखुरामा बर्ड फ्लू पुष्टि भएको हो। कार्यालयका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले खत्रीको लेस फार्ममा असार 3 गते बर्ड फ्लू पुष्टि भएको र पनौती स्थित शर्मिला श्रेष्ठको मानेश्वर एग्रो फार्ममा पालिका हाँस र लोकल कुखुरामा असार 7 गते बर्ड फ्लू पुष्टि भएको उहाँले बताउनु भएको छ।
सिन्धु पाल्चोक प्रहरीले तातोपानी नाकाबाट भन्सार छली गरी अवैध रूपमा काठमाण्डुतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिणामको विद्युतीय चुरूट सहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक अनुसार बाह्रविसे नगरपालिका तीन खाडल स्थित सड़क खण्डमा गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद बोलेरो गाड़ीलाई जाँच गर्ने क्रममा उक्त अवैध सामग्री बरामद गरेको हो। गाड़ीबाट कुल 7,700 थान भेप बरामद गरिएको छ, जसको अनुमानित बजार मूल्य 2,69,50,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। अवैध भेप असार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले जुगल गाउँपालिका 4 निवासी 36 वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सोय नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नुपर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846 46 88 62 9846 46 88 62
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आरजु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98445540 60, प्रकाश थापा 98445540 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 98551-18987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 98608-59988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
2: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
0: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
0: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
2: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने, सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
2: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीनचरीको दोलाखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक तीन महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाई बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल सम्पर्क: दोलाखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा। सम्पर्क नम्बर 98446 56 53 22 98446 56 53 22।
1: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
2: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
1: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
3: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98446 57 93 24 र 98446 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
4: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङ्डुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98446 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142412। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
8: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आखिर कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

सदाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844-302-82।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
2: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-00019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98 510 66 165, 98 510 66 165।
4: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जीक्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगल्टी, दोलखाद्वारा जनहितमा जारी सन्देश।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

स्वतंत्रशैली सुरंगर पहिले भात आज रमाइले भात खाई दुध मन न मन वाला मेरो पाना दुध पानी पर्यो थेलाई म चाहिँ छु हल्लाई आउँछ मेरो घरमा मचारी दारी गर्नको लागि आउँछ मेरो घरमा सेतो मानीलाई चामलको पिठो भएर बेसा

0: 你把这什么那样都不管了吗？咱们叫他给他
1: 下回下回接钱了都。
2: 好了，下回下回。

बोला उनसे कतिलाई बोली नौ रोटी भाई अभी तक पा

ಇಂದ್ರ ತವ ನಿಮ್ಮ ಸಮಜೋನೇ.

नागको माला लै बागको छाला नागलामा फेरो छ हे वाना वाना।

Jakhani Kaplaya Vaya Kasabadar Nara.

राजा देखनी रो।

भदौको महिना के चाहिँ खानु छ जुत्तामा गाई खोजेरे

Bagmati daya utari kwa eu kiedo ile eu kotele. Babeko.

अंदर जादा देख नहीं भगो

Maya Boni Hodo De Raya Kai Nare Maya Harare Hore Kiganu

सुनीलाई पनि हो पवित्र हुने सारले ला भन्न।

Hindu ko launi ho ba tu lo ti ko ga te o ma ke sa re dhobilu ga

ফুলফুলো লরি আবাদি নগরে রে হুদাই না রে সাহরে কাতিকে বড়ি।

फलामे सांगू तिमलाई खालं खरलो लय काठाको पाउला यति भने भो कि भन्

लागे नरहर घटे तिलारी गो नरहर नाय रे वन गो नानी नमस्कार।

विषको गोली आज भन्दा भोले छैन रे आशा कति के बोडी साथी।

0: अरे यही थियो त, कहाँ सरे छ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
3: अब के गर्नु धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ चाहिँ के हुन्छ नि?
3: त्यहाँ के हुँदैन, म पत्या सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा

0: आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: आषाढको 15 दिन जाँदा रोपाईको चटारो राखेको लुगा झिकी देऊ आमै गौथली पेटारो शिरमा हेर्छु सुनको सेली छातीमा हेर्छु टाँगामा छु अबल दरबाजे समलको छैन

সাপাকো মনি।

0: समलाई घाटे
1: तिलारी।

बाउले घर बनाए बाउले।

0: पासी लाली कमर पासी कुन चाहिँ होला परसाउने
1: सालाको पात।

घुमाई घुमाई बनी दादो।

योगा गोदाने कुंचे हुंचा कोले

गोपीनाथ गोविंदा दे

sei lei, parola, già.

খেলা হই রাখো মালা।

कोतेला छुटन हुनी बेला कालम सलाम मेरो छ।

把你捡来的。

कॉलेज कॉलेजों का किला को सानू माया।

ਦੀਵਾਨੇ ਬੋ।

बड़ा बेमन भए पा।

0: साथीलाई किसा के बिरुवा भन्छ नि
1: बागाको थालालाई नागाको माल

0: अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
0: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
0: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
3: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
4: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: हैन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844046908, 9844046908।
1: दुर्गा एण्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालुखोला, राँगाको मासु पाइने पसल भएको घरसँगै।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास।

0: चाहिन्छ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हजुर बुबा, नमस्कार।
8: नमस्कार नानी, नमस्कार।
7: के छ खबर, सन्चै हुनुहुन्छ?
8: सन्चै छु नानी।
7: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
8: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
7: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
8: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
7: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
1: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साँचो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
6: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ।
0: पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
9: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: पशु सेवा कार्यालय दोलखाको अनुरोध:
10: दोलखा जिल्लाका सम्पूर्ण पन्छीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रे प्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
4: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
10: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
4: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पन्छीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पन्छी तथा पन्छी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
10: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
4: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
10: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
10: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
12: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
13: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
11: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
14: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
15: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए।

सुजाता तामाङ, सम्पर्क मोबाइल नम्बर 9844000844, 9808473107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर, भिनपछ पाटीखोला चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन के एक्ले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालो भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649608 9844649608।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
6: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
5: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
6: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
5: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
7: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
5: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
7: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
6: सम्पर्कका लागि फोन नम्बर 9054045973, 9151434।

0: 33900 गौरी शंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक तीन महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाई बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। सम्पर्क नम्बर 9844463522 9844463522।
2: होइन दाई, एका बिहानै यो आगनीको डिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी

0: एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरी शंख संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्था राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगल्टी, दोलखाद्वारा जनहितमा जारी सन्देश।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्षौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी

0: कम्पनी डल्फिनका 5 वर्षे वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल यही एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, एउटा थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: यही हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स ट्युन सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, जिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, नुहारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843121468, बलराम कर्मचारी 9844133014। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरिकोड दोलखा।

दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर 7 निवासी हाम्रा वरिष्ठ गुरु मानवीर थामी किजीको यही मिति 2083 साल असार 7 गते 71 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। मोम्प्रा हुने मिति 2083 साल असार 16 गतेदेखि 19 गतेसम्म। छोरा बुहारीहरू कवि थामी, फूलमाया थामी, शिखर थामी, सम्झना थामी, छोरी जुवाईहरू नवीना थामी, चित्रबहादुर थामी, मणिकुमारी थामी, बिर्खबहादुर थामी, नानुमाया थामी, आकाश थामी, नाती नातिनीहरू सागर थामी, अजय थामी, सुजिना थामी, विमान थामी, गौरी थामी, शंकर थामी, आयुङ थामी, पर्वत थामी, आभूषण थामी, भाइ भतिज बुहारीहरू रत्न थामी, सीता थामी, बुधिबाल थामी, सुशीला थामी, सन्त थामी, रेणु थामी, शरण थामी, विमला थामी लगायत सम्पूर्ण रिश्मी परिवार बिगु गाउँपालिका वडा नम्बर 7।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार

0: स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एही, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
0: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865-59-96-94 र 9816-85-49-63।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला मध्याह्नको 12 बजेको छ।

दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैँ भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त?

0: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
1: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
2: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
1: हाम्रा सेवा तथा सुविधाहरू,
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
5: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
10: पारी बन्दाडो पारी बनाडो।

मलाई आज देख्नी रह।

बडको महिना के चाहिँ खानु छ र जुत्ता मकाई खोजेरे

भगवती जाय उतारी करवाए के दैले पोसेले बाबा को।

0: होइन
1: यो कलो बान्ने बेला गाउने
0: सुरु गर्ने बेला चाहिँ के गाइन्छ त सुरुमा
1: चाहिँ बिहानको झुल्के गाउँ शीतको त पनि बा तिम्रो बेटी छ भने आइरहेछु म पनि हरिया भन्नु काँचो पात पाकेको खुर्सानी बागमती दाई यो ठाउँमा सम्झाउने बिर्सानी हरियो शिरामा हेर सुन कसेली छातीमा हेरौँ टाक ग्याम्पामा हेर्छु हवल दरवाजे समलको छैन अहिले 60 र 7
0: पहिला खुब गाउनुहुन्थ्यो
1: पहिला त चोपटा गाउँथे अझै पनि गाउँथे अब किनभने हुलमुलमा अलि बिर्सिन्छ बा

0: 頭抜けまたならかんばばりびるわラダララニドニライウンサンドルキニイライレよ自分に最初結果さえなよがるこぴらいれおりよもやりれぐらいらよまるぶけらいまじゃんくりばしょさざいぽろじゃんしゃぴてらいまおりよありやぼんのかそいぱとぱけこくるさにばぐまてざいよたまいしたんざうにびるさにおりよ
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलाखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक तीन महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल को व्यवस्था रहेको सम्पर्क दोलाखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा सम्पर्क नम्बर 9844463522 9844463522।
2: होइन दाई एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840573924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
6: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
6: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
6: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814842142। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
7: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाईं गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
7: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
8: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
8: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
7: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
9: होइन
1: साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री, वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
12: नाम चाहिँ मेरो कृष्णबार नेपाली हो। मेरो घर चाहिँ भीमेश्वर नगरपालिका वडा 5 धरमबार टाइल घुम्ती भन्छन्। साधारण यो बने पसर यमुना र धाइरहछु, सिलगढी छेनमा यो आजकै दिनमा यमुना र धाइरहछु, जा पैसा गर्न असारे गीत भन्न सैलु एफएम आइरहछु, असिरु कैता सुनि बस है त सैलु एफएम आइरहछु, खेताला जानलाई यो भुटेका मकै यो मालिकलाई मनारे भक, जा पैसा गर्ने मिठाई खाउन् भनी यो मालिकलाई मनारे भक, सैलुङ एफएमबाट असारे गीत भन्छु सुनिदेऊ है नारालक, सिसा काटी गोला जस होला होला सुनिदेऊ है नारालक, घण्टा घरभित्र सबै इष्टमित्र बाँसबारीमा एउटा मिति, बादलको घेरो बहिनी नानी मेरो बाँसबारीमा एउटा मिति, सुखीलाई आउँछ यो लेखा र परि यो दुखीलाई आउँछ रे गीत के हुन गयो दैव कसो भयो यो दुखीलाई आउँछ रे गीत पानी र परो तिमीलाई झिमी झिमी घाम लागेर घमाइलो होइन ख्याल गरेको साँच्चै हो भनेको घाम लागेर घमाइलो बरगोरु दाउँदा सैलुङ एफएम आउँदा लाग्छ मलाई रमाइलो तोरीको पिना किन होला किन लाग्छ मलाई रमाइलो हिमालको चुलीलाई चुलीको माथि लाई शिवाजी पार्वती नपचाए हेर उता फर्किएर लाई शिवाजी पार्वती मायाको देवललाई भसियो भनी म चाहिँ गर्छु मरमाति बनाको घरलाई सानो मायाहरूलाई मै गराउला मरमाति आउँदा जाँदा देख्नै भएको होला मेरो घुम्तीको बजार कुरा परो जाइनी देखाए नि पाइनी मेलघुम्तीको बजार चुलोमा चुलो के हेरेको बहिनी घुमाएर आइन जार घन्टा भजो घना के खानी हो भन घुमाइ हेरे छेउ नजार कस्तो आपद परो कस्तो विपद परो साल वर्ष कि गमालाई दुजाको तर रुचिन धर धर साल वर्ष कि गमालाई के आपद परो श्री सीता माईलाई त्यसै आपद भूमालाई तर रुसु धर धर त्यसै आपद भूमालाई श्री सीता माईलाई हरेर लानी लगाई जानेको रावणा के हुन गयो दैव कसो भयो लङ्काई जानेको रावणा किसे जसो देख्छ रिसाइ गर्थ्यौ भनी कर्काउमा खै जाना होइन ख्याल गरेको साँच्चै हो भनेको कर्काउमा खै जाना आउँदा र जाँदा देख्नै भएको होला धरम गरेको ठुलो रे गाउँ कुराको सोधाम्रो हेर्दा साह्रै राम्रो धरम गरेको ठुलो रे गाउँ ए गाउँमा घर नेपाली हो छोरा कृष्णबहादुर मेरो नाउँ हसेरु कैता सुनि बस है त कृष्णबहादुर ने मेरो रे नाम हुँदोलाई जाने आँगे टारको बाटो लै पैताला पोले नि रे घाम होइन ख्याल गरेको साँच्चै हो भनेको लै पैताला पोले नि रे घाम यो एउटा याको नि एउटा शैली मेट्ने बेला एउटा केही हालिदिने झिल्काने खसी धरम शैलु एफएम बसी जपाउँ सबैले हरे राम सिंहरी छिल्मालाई आजको दिनमा जपाउँ सबले हरे राम बागमती चरो कति हजार परो चोहार पिने बाजालाई हरपाली सलाई बचाइदेऊ न मलाई चोहार पिने बाजालाई भाटा सैल

0: म दुर्गा पाठक, कालिम्चो गाउँपालिका वडा नम्बर 8 सुनखानी कालिनाको थानबाट।
1: दुर्गा सेवा कोटी हो, वडा नम्बर 8 सुनखानी कालिनाको थान, वडा नम्बर 8।
2: नमस्कार, मेरो घर, मेरो नाम सीता शिवाकोटी, कालिन्चोक गाउँपालिका वडा नम्बर 8।
3: नमस्कार, कालिन्चोक गाउँपालिका सुनखानी शान्ति नेपाली।
4: नमस्कार, सर्वप्रथम सहयोग एफएमलाई धन्यवाद छ। हामी बसे विषय अवसरमा चाहिँ हाम्रा बालापनका र गाएर बाख्रा हेरौँ घाँस काट्ने यसो बालापनका र अर्का गीतहरू गाउन आउँछौँ। मेरो नाम निर्मला थापलिया, कालिन्चोक गाउँपालिका सुनखानी कालिनाथान माइती पोटी घर हाल छरियाङ बस्छु।

श्यामा गोपी कोटिला चटाई काटे।

దుర్గోళాన్ని సిరి బాటులోకి

fa ni da ra ra.

でも情け

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सभा

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थलमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
2: हो पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
2: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा

0: अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा दोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य

0: मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सीजन अनुसारका बिरूवा खरीद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806642। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
1: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी।

बारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिंग नागेश्वर ज्योतिर्लिंग साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 5 10 54 160 98 44 46 55 70 र 0 49 4 21 5 84 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
10: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
11: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
12: ए साथी हो, कसैले थाहा छ त?
11: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
13: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
11: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
14: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
13: हाम्रा सेवा तथा सुविधाहरू?
11: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844000844, 9808773107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।
15: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ, नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
16: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
17: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउने पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पक्षी तथा पक्षी जन्ने उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने,
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने, अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलखा। कक्षा 11 को भर्ना सम्बन्धी

0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
1: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
1: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
2: सम्पर्कका लागि फोन नम्बर 9854549773, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला दिउँसोको 2 बजेको छ।

0: 呀，哎呀，我都打都开过，你也不你说你说，也不理，没来哪里给我们老家玩呢？
1: 啊，不这个哪里给嘛呢？哪里给嘛玩呢？不，今天电车地铁站那老家那跑着开心来。
0: 哦，家长接我们打呢？
1: 家接我们呢？那不接孙子的呀？
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ हाम्रा विशेषताहरू सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा सम्पर्क नम्बर 9844463522 9844463522
7: होइन दाई एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ आँखा पनि रातो रातो देख्छु सन्चो छैन जस्तो छ नि
8: के हुनु नि नानी रातभरि निन्द्रा पनि लाग्दैन हातखुट्टा पनि बेसरी झमझमाउँछ सुगर पनि त्यत्तिकै बढेको बढी छ राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि
7: ए दाई पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि त्यतै जानुस् न
8: हजुर हाम्रा सेवाहरू प्यारालाइसिस हातखुट्टा झमझमाउने पोल्ने ढाडको समस्या स्टिम बाथ सोना बाथ युरिक एसिड बाथ रोग रातिमा निन्द्रा नलाग्ने टन्सिल पिनास सुगर ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा
9: हार्दिक निमन्त्रणा दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सहयोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ धामी पेमा दोर्जे तामाङ पुजारी मीनबहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
10: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
10: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
10: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814482102। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
11: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
11: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाउने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
11: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
12: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
13: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
14: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
14: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
14: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
14: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
15: होइन, के एक्लै गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
15: अनि के भो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
15: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
15: सम्पर्कको लागि 9844649608 9844649608।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
15: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगल्टी, दोलखाद्वारा जनहितमा जारी सन्देश।
16: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
17: पाँडे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
16: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
17: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
16: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
17: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
18: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
18: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
19: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
20: Siraj Production Banging Hard.

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804076।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो?
2: हेर्नुहोस्,
3: अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले चाहिँ एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेर, दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्य।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने शारीरिक सृजनात्मक विकासमा समेत पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्नो बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धन्यवाद आदरणीय नगरसभा सदस्यज्यूहरू, यो हिमेश्वर नगरपालिकाको 9 नगर अधिवेशनको नीति तथा कार्यक्रम शुभारम्भ भएको घोषणा गर्दछु। म भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेतलाई भीमेश्वर नगरपालिकाको नगर सभाको 9 अधिवेशन मार्फत भीमेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम वाचन गरिदिनु हुन अनुरोध गर्दछु।

मिश्र नगरपालिकाको आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रम नगरसभाका सभाध्यक्ष महोदय, नगरसभाका सदस्यज्यूहरू, नेपालको संविधान अनुरूप राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँडबाट स्थानीय सरकार सञ्चालन ऐन 2077ले दिएको काम कर्तव्य र अधिकार पूरा गर्दै लैजानका लागि आर्थिक वर्ष 2083-84 भीमेश्वर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न पाउँदा मैले गर्व महसुस गरेको छु। यो महत्वपूर्ण अवसर प्रदान गर्नु भएकोमा सभाध्यक्ष ज्यू, सम्पूर्ण नगरसभा सदस्यज्यूहरू एवं सम्पूर्ण नगरवासी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक पटक गरिएका ऐतिहासिक आन्दोलनका क्रममा जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। नेपालको संविधानमा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, नेपाल सरकारको दीर्घकालीन राष्ट्रिय लक्ष्यहरू, नेपाल सरकारको 16 आवधिक योजना, बागमती प्रदेशको पहिलो आवधिक योजना, नेपाल सरकारको बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम, भीमेश्वर नगरपालिकाको बृहत नगर योजना 2077 पहिलो संशोधन परिमार्जन 2081 र यसले लिएका दीर्घकालीन स्रोत जैविक कृषि, पर्यटन र दिगो पूर्वाधार, शिक्षा, स्वास्थ्य, संस्कृतिले समृद्ध भीमेश्वरलाई आधार माने आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरी यस लोकसभा समक्ष प्रस्तुत गरिएको छ। यस नीति तथा कार्यक्रमले भीमेश्वर नगरपालिकाको विकास र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सभाध्यक्ष महोदय, नगरसभा सदस्यज्यूहरू, म भीमेश्वर नगरपालिकाबाट आर्थिक वर्ष 2083-84 सम्पादन गरिएका मुख्य कार्य एवं विषयवस्तुहरूको संक्षिप्त विवरण यस जसमा म यस सभा समक्ष प्रस्तुत गर्न अनुमति चाहन्छु। आर्थिक वर्ष, आर्थिक विकास, नगरवासीको समृद्धिसँग जोडिएको आर्थिक विकास क्षेत्र अन्तर्गत विभिन्न उपक्षेत्रहरूलाई उच्च प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएको छ, जसलाई बुढागत रूपमा प्रस्तुत गरिएको छ। कृषि, व्यावसायिक कृषि, आधुनिक प्रविधि, कृषिमा लगानी, नगरको समृद्धि भन्ने सोचका साथ कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउन कृषि औजार तथा उपकरणमा साझेदारी, कृषि यन्त्र मर्मत तालिम, उन्नत जातका बिउ बिजन वितरण, विभिन्न फलफूलको बिरुवा वितरण, कृषि सुन वितरण, किसानीको असर सम्बन्धी सचेतना कार्यक्रम, आइपिएम कृषक पाठशाला सञ्चालन, महामारीको रूपमा रहेको रोग तथा किराको नियन्त्रणका लागि विषादी वितरण, आलुको बिउ उत्पादन, कफी खेती प्रवर्धन, तरकारी पकेट कार्यक्रम अन्तर्गत आइरन टनेल भित्र तरकारी खेती प्रवर्धन जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ। नगर क्षेत्रका किसान सूचीकरण गर्ने कार्य भइरहेको छ। पशु विकास, पशुजन्य उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउनका साथै आय आर्जनको स्रोतको रूपमा विकास गर्ने नीतिका अनुरूप उन्नत जातका पशुपालनलाई प्रोत्साहन, पशु पोषण र पशु स्वास्थ्यमा सुधार, पशुमा लाग्ने महामारी रोगहरूको नियन्त्रण, कृत्रिम गर्भधारण सेवा, सामुदायिक कुकुर बन्ध्याकरण जस्ता कार्यक्रम सञ्चालन गरिएको छ। त्यसै गरी महिला आत्मनिर्भर कार्यक्रम, विपन्न नागरिक आय आर्जन कार्यक्रम, दलित लक्षित आय आर्जन कार्यक्रम तथा बाख्राको नयाँ पकेट विकास कार्यक्रम मार्फत नगर क्षेत्रका बाख्रा पालन कार्यक्रमलाई विस्तार गरिएको छ। दुग्ध व्यवसायलाई व्यवसायीकरणतर्फ आकर्षण गर्नका लागि दुग्ध उत्पादनमा आधारित अनुदान उपलब्ध गराइएको छ। सिंचाई, कृषि योग्य जमिनमा दिगो विकास, भरपर्दो सिंचाई सुविधा पुर्याउने नीति अनुरूप
सबै जग्गामा सिंचाई पुर्याउँ, बाँझो जमिनलाई उर्वर बनाऊ भन्ने मान्यताका साथ सिंचाई कुलो, सिंचाई पोखरी, सिंचाईका कार्यक्रमहरू सञ्चालन भएका छन्। सिंचाईलाई कृषि क्षेत्रको आधारशिलाको रूपमा विकास गर्न राजनैतिक प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा वडा नम्बर 5 लिफ्ट सिंचाई परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ। पर्यटन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटकीय गन्तव्यको रूपमा यस नगरपालिकालाई विकास गर्ने नीति अनुरूप पर्यटन हाम्रा पाहुना नगर समृद्धिको गहना भन्ने मूल मर्मलाई आत्मसात गर्दै पर्यटकका लागि सुरक्षित अनुभूति गराउन सडक तथा बजार क्षेत्रमा सोलर बत्तीको व्यवस्था, सौन्दर्य रिपोर्ट कार्यक्रम सञ्चालन, होमस्टे प्रोत्साहन, गौरीशंकर बहुमुखी क्याम्पसको साझेदारीमा उद्यान संग्रहालय स्थापना, सांस्कृतिक सम्पदा अध्ययन, गन्तव्यदेखि गन्तव्यसम्म स्थानीय शासन असल अभ्यासहरूको कार्यशाला, गोष्ठी, तालिम जस्ता कार्यक्रम सञ्चालन गरिएको छ। आस्थासँग जोडौं सम्पदालाई, पदमार्ग खोलौं पर्यटकलाई भन्ने नाराका साथ धार्मिक तथा पर्यटकीय पदमार्गहरू निर्माण गरिएका छन्। पर्यटकहरूका लागि केन्द्रित गरी दोलखा उद्योग वाणिज्य संघको साझेदारीमा सयपुर साटो बाटोमा कोसेली घर सञ्चालन गरिएको छ। खेल पर्यटनका विकासका लागि भीमेश्वर रंगशाला र कवर हल निर्माण तथा स्तर उन्नति गरिएको छ। उद्योग वाणिज्य र रोजगारी वडा नम्बर 7 भुलभुलेमा औद्योगिक ग्राममा कोल्ड चेम्बर निर्माण कार्य सम्पन्न गरिएको छ। एक घर एक महिला रोजगार समृद्ध भीमेश्वरको आकारका लागि महिला आत्मनिर्भर कार्यक्रम र विपन्न नागरिक आय आर्जन कार्यक्रम सञ्चालन गरी 171 जना महिलाले आय आर्जनको लागि पशुपालन, कृषि व्यवसाय र साना उद्यम व्यवसायको शुरू गरेका छन्। जसका लागि भीमेश्वर नगरपालिकाबाट प्रतिरूप 15,000 रूपियाँ उपलब्ध गराइएको छ। बागमती प्रदेश सरकार प्रदेश सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा हुराडेक नेपालको सहजीकरण र नगरपालिकाको समन्वयमा उद्यमीहरूलाई बाँसको सामग्री बनाउने, काठको सामग्री बनाउने, माटाको भाँडा बनाउने तालिम सञ्चालन गरिएको छ, जसमा 45 जनाको सहभागिता रहेको थियो। साथै सामाजिक विकास कार्यालयको सहयोगमा सिलाई कटाई र ब्युटिसियन तालिम सञ्चालन गरिएको छ। लघु उद्योग विकास कार्यक्रम समेतबाट भिन्नता 1 र 3 55 जनालाई उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको छ। साथै गएका बुन्ने, रिफ्रेसर अवलोकन, रिफ्रेसर र अल्लोको कपडा बुझ्ने तालिममा 21 जनाको सहभागिता रहेको छ। त्यसै गरी माटोको भाँडा बनाउने उद्योगी, गलैचा बुन्ने उद्यमी, अल्लोको कपडा बुन्ने डेरी सञ्चालन गर्ने उद्यमीलाई प्रविधि सहयोग गरिएको छ। लघु उद्यम विकास कार्यक्रम मार्फत व्यवसाय शुरू गर्नका लागि आवश्यक सिप र प्राविधिक सहयोग हुने प्रकृतिका क्रियाकलापहरू सञ्चालन गरिएका छन्। सहकारी र वित्तीय संस्था सहकारी क्षेत्रको बहुआयामिक योगदानलाई उच्च कदर गर्दै सहकारी संघको साझेदारीमा नगरवासीको आय वृद्धि गर्नका लागि सहकारीहरू बीच अन्तर्क्रिया कार्यक्रम, सहकारीको कर्मचारी तथा पदाधिकारीहरूको क्षमता विकास कार्यक्रम र सहकारीको अनुगमनलाई निरन्तरता दिनुको साथै सहकारीहरूको मार्फत व्यवस्थापन निरन्तर रूपमा गरिएको छ। निष्क्रिय सहकारीहरूलाई विवरण बुझाउन र ऋण नतिर्ने सदस्यहरूलाई समयमा नै ऋण तिर्न सार्वजनिक सूचना जारी गरिएको छ। 14 सहकारीहरूको अनुगमन गरी कमजोर रहेका सहकारीहरूलाई सुधारको लागि सुझाव दिइएको छ। सामाजिक विकास नागरिकको खुसीसँग जोडिएको सामाजिक क्षेत्रको आवश्यकतालाई प्राथमिकता दिँदै कार्यक्रमहरू अगाडि बढाइएको छ। यस क्षेत्र अन्तर्गत विभिन्न उपक्षेत्रहरूमा सञ्चालन गरिएका उपलब्धिहरूलाई निम्नानुसार पुनर्गत रूपमा प्रस्तुत गरिएको छ। शिक्षा गुणस्तर सुधारका लागि नगरपालिकाभित्र विद्यालयहरूमा पाठ्यक्रम पुस्तक उपलब्ध गराइएको छ। बाल विकास केन्द्रका शिक्षक र विद्यालय सहायक कर्मचारीहरूलाई प्रोत्साहन गरिएको छ। विद्यार्थीहरूका लागि युवा सजग नगरपालिकाको तर्फबाट विद्यार्थी छात्र 5 सहयोग गरिएको छ। नगरपालिकाभित्रै चिकित्सा शास्त्रमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रोत्साहन स्वरूप आर्थिक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ। स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा प्रतिकारात्मक, प्रबन्धनात्मक, उपचारात्मक र निरोधात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन्। जस अन्तर्गत खोप पोषण, सुरक्षित मातृत्व तथा प्रजन स्वास्थ्य कार्यक्रमहरू, विद्यालय स्वास्थ्य कार्यक्रम नसक्ने तथा मानसिक स्वास्थ्य कार्यक्रम,
हस्तान्तरण गरी नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि कार्य भएका छन्। पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिएको छ। वडा नम्बर पाँचमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत सेवा उपलब्ध गराउने, स्वास्थ्य चौकी नभएका वा स्वास्थ्य चौकीले समस्या नगरका क्षेत्रहरूमा सहरी स्वास्थ्य केन्द्र गाउँघर क्लिनिक खोप क्लिनिक मार्फत स्वास्थ्य सेवा प्रवाह गराउने, विपन्न तथा गरिब नगरवासीका लागि स्वास्थ्य उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्यक्रमहरू सञ्चालन भएका छन्। स्वास्थ्य चौकीहरूमा आवश्यक स्वास्थ्य सामग्रीहरू र औषधिको व्यवस्थापन गरिएको छ। जटिल प्रकृतिका बिरामीहरूको समस्यालाई मध्यनजर गर्दै भारत तथा संघीय सरकारसँगको सहकार्यमा पशुपति चौलगाई स्मृति अस्पतालमा किडनी डायलोसिस उपकरण जडान गरी सेवा उपचार शुरू भएको छ। धीरेश्वर नगरपालिकाभित्र बसोबास गर्ने 3045 जना 30 वर्षभन्दा माथिका महिलामा साथै घरको मुखमा हुने क्यान्सर परीक्षण गर्नुको साथै 10-14 वर्षसम्मका विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका किशोरीहरूलाई साथै घरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन, विभिन्न 8 जटिल रोगीहरूलाई नेपाल सरकारबाट उपलब्ध गराउने 1,00,000 बराबरको सहयोगको लागि 79 जनालाई सिफारिस उपलब्ध गराउनुको साथै प्रत्येक व्यक्ति औषधि उपचार यातायात

दिएको छ। साथै नगरवासीलाई घर प्रदानको लागि गराए पश्चात क्रमशः घरहरूको ढल लाइनमा प्रदान हुने काम भइरहेको छ। ढलको लाइन जोड्न असम्भव भएका घरहरूलाई सुविधा उपलब्ध गराइएको छ। नेपाल सरकार खानेपानी सरसफाई तथा ढल आयोजना र भीमेश्वर नगरपालिकाको लागत सरकारीमा सम्पन्न भएको ढल आयोजनाबाट सदरमुकाम चरीकोटको स्वरूप नै परिवर्तन ल्याएको छ। त्यसै गरी आवश्यकताको आधारमा पाइपलाइन विस्तार मुहान संरक्षण भण्डारण ट्याङ्की निर्माण जस्ता कार्यहरू भइरहेका छन्। सफा भीमेश्वर स्वच्छ भीमेश्वर अभियान अन्तर्गत निर्माण गरिएका सरसफाई केन्द्रलाई सरसफाई ज्ञान केन्द्रको रूपमा विकास गरिएको छ। शहरी फोहोरहरूलाई सफमा नै कुहिनेर नकुहिने फोहोर छुट्टै निर्माणाधीन सरसफाई केन्द्रबाट फोहोर मैलाको वर्गीकरण गर्ने वडा नम्बर छ अवस्थित सरसफाई ज्ञान केन्द्रमा आवश्यक आधुनिक उपकरणहरूको जडान गर्ने सरसफाई केन्द्रमा घेराबार र पहुँच मार्ग स्तर उन्नतिका कार्यहरू भएका छन्। भाषा धर्म संस्कृति तथा ललित कला संरक्षण र प्रवर्धन भाषा लिपि कला संस्कृति साहित्य सम्पदा र धार्मिक स्थल आदि सांस्कृतिक धरोहरहरूको संरक्षणको लागि मठ मन्दिरहरूलाई व्यवस्थित रूपमा सञ्चालन व्यवस्थापनको कार्य भइरहेको छ। वडा नम्बर छमा निर्माणाधीन बहुजातीय सङ्ग्रहालय निर्माण विभिन्न धर्म समुदायका लागि उपयुक्त स्थानमा श्री सत्कार स्थलको प्रबन्ध स्थानीय मठ मन्दिर गुम्बा मण्डली चाड पर्व र जात्राको जगेर्ना तथा सम्वर्धन जस्ता कार्यहरू सञ्चालन गरिएको छ। ललितपुर महानगरपालिका र जनकपुर धाम महानगरपालिकासँगको भगिने सम्बन्ध सुमधुर बनाउने समेत भएका छन्। ललितपुर महानगरपालिकाबाट सम्पदा संरक्षणका लागि आर्थिक सहयोग प्राप्त भई पशुपति मन्दिर परिसरमा भवन निर्माण र खर्चा निर्माण कार्य सम्पन्न गरिएको छ। छिमेकी मित्र राष्ट्र चीन सरकारको खेन्डु कार्यको दुसियाङ नगरसँग भगिने सम्बन्ध कायम गरी भ्रमण आदान प्रदान समेत भएको छ। खेलकुद तथा मनोरञ्जन खेलकुद मार्फत नगरपालिकाको पहिचान स्थापनाका लागि नगरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्नुका साथै खेलकुद प्रतियोगिता सञ्चालनका लागि सहयोग गरिएको छ। खबरहरूको पूर्वाधार विकास भीमेश्वर रङ्गशालाको पूर्णताको लागि आग्रह भइरहेको छ। नगरवासीहरूको लागि मनोरञ्जनको क्षेत्रलाई ध्यान दिँदै नगर क्षेत्रभित्र निर्माण भएका पार्कहरूलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ। लैङ्गिक सुरक्षा तथा सामाजिक समावेशीकरण र ज्येष्ठ नागरिक आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका लक्षित वर्गहरूको आर्थिक सामाजिक रूपमा सशक्तिकरण मूल प्रमाणीकरण र सशक्तिकरण गर्न लक्षित वर्गको सिप तथा क्षमता विकास आय आर्जन र सहयोगका लागि कार्यक्रम सञ्चालन गरिएको छ। सवर्गका अपाङ्गता भएका व्यक्तिको हेरालुहरूलाई हेरचाह खर्चका लागि मासिक 1,000 र सवर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि मासिक रू 500 दरले स्थानीय तहबाट सामाजिक सुरक्षा भत्ता समेतलाई निरन्तरता दिइएको छ। जातीय विभेद न्यूनीकरणका लागि दलित र गैरदलित समुदायका बीच अन्तर्जातीय विवाह गर्ने जोडीहरूलाई सम्मान महिला हिंसा र मानव व्यक्तिखण्ड विरुद्धको अभियान तथा कार्यक्रम न्यायमा सहज सहयोग कार्यक्रम जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ। मानसिक अवस्था बिग्रिएका दुईजनालाई विभिन्न आश्रममा आश्रय एवं उपचारका लागि पठाइएको छ। ज्येष्ठ नागरिकहरूसँग सम्बन्धित रही ज्येष्ठ नागरिकहरूको लागि मनोसामाजिक परामर्श सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। बालबालिका यस नगरपालिकालाई बागमती प्रदेशकै पहिलो भाग महामन्त्री नगर घोषणा पश्चात सुख निरन्तरता एवं दिगोपनाका लागि रणनीति तथा लगान योजना अनुरूप कार्यक्रम सञ्चालन गरी बालमन्त्री स्थानीय शासनको अवधारणालाई सुनिश्चित गर्दै लगिएको छ। अभिभावक गुमाएका एकजना बालबालिकाहरूलाई मासिक 2,000 दरले आर्थिक सहायता उपलब्ध गराइएको छ। बाल विवाह न्यूनीकरण निवारणसँग सम्बन्धित

प्रभारी विकास योजना बच्चा सहायक पूर्वाधार विकास करने नीति अनुरूप ऑनलाइन मार्फत सहरी क्षेत्र में सड़क पति व्यवस्थापन नगरवासी का सक्रियता में सरसफाई सवारी सौंदर्यकरण स्वच्छ भीमेश्वर सफा भीमेश्वर अभियान जस्ता कार्यक्रम संचालन भएका छन्। नगरपालिका वडा नम्बर 2 र 5 मा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएका छन्। वडा नम्बर 8 मा प्रशासनिक भवन निर्माणको प्रक्रिया शुरू गरिएको छ। क्रमागत योजनाहरू भीमेश्वर रङ्गशाला भवनहरूको पूर्णताको लागि काम भइरहेको छ। राजमाती सरकार कार्यक्रम अन्तर्गत जिल्लापाती सातो बाटोमा कृषि उपज बजार केन्द्र भवन निर्माण भइरहेको छ। सातो बाटो बहुद्देश्य भवनलाई सार्वजनिक कृषि साझेदारीमा सञ्चालन गरिएको छ। नगरभित्र निर्माण गरिने भवन तथा पूर्वाधारहरू पर्यटन मैत्री बाल मैत्री र अपाङ्ग मैत्री बनाउन शुरू गरिएको छ। वडा नम्बर 4 जी पछि भए एकीकृत पश्चिममा जग्गा एकीकरण जग्गा रानी पूर्जा वितरणको कार्य अन्तिम चरणमा रहेको छ। साइपोर्ट बम पार्क र दोलखा बजारमा हाइमक 25 जडाको कार्य भइरहेको छ। पूर्जा तथा जलविद्युत विद्युत प्राधिकरणसँगको सहकार्यमा खुल्ला तार र व्यवस्थित गरी इन्सुलेटर तार जडानको कार्य शुरू गरिएको छ। उज्यालो भीमेश्वर कार्यक्रम अन्तर्गत विभिन्न साझेदार निकायहरूको सहकार्यमा वैकल्पिक ऊर्जाका कार्यक्रम सञ्चालन गरिएको छ। सूचना तथा सञ्चार क्षेत्रको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै प्रविधि मैत्री जग्गा निर्माण गर्न सीसीटीभी क्यामेरा जडानको कार्य शुरू गरी यस वर्ष पनि विस्तार गरिँदैछ। प्रविधिमा आदर्श अनलाइन घटना दर्ता न्यायिक समिति सूचना व्यवस्थापन प्रणाली र योजना सफ्टवेयर प्रणालीको प्रयोग जस्ता प्रविधि मैत्री कार्यहरू सञ्चालन गरिएका छन्। वन वातावरण तथा विपद व्यवस्थापन वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्रको उपक्षेत्रहरूलाई विकासमा मूल प्रभावीकरण गर्ने प्रयास गरिएका छन्। वन वातावरण तथा जलवायु परिवर्तन अनुकूलन जीव विकास र नागरिकको जीवन पद्धतिसँग सम्बन्धित वन तथा वातावरणको संरक्षण गर्न सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन उपभोक्ता समितिहरूसँग सल्लाहमा वन नियमावली पारित गरिनुका साथै सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना पुनर्लेखन कार्यमा सहयोग गरिएको छ। सामुदायिक वनहरूको अवस्था विश्लेषण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ। जलवायु परिवर्तनका प्रतिकूल असरहरूलाई न्यूनीकरण गर्न 20 वर्षीय जलवायु परिवर्तन अनुकूलन योजना लाटा तयारी भएको छ। पारिस्थितिकीय प्रणालीहरू संरक्षण गर्दै जीविकोपार्जन सुधार गर्ने कार्यक्रम सञ्चालन गरिएका छन्। संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको छ। विपद व्यवस्थापन विपद जोखिम व्यवस्थापन योजना पार्कमा अध्यावधि गरिएको छ। नगरपालिकाको 12 यन्त्रबाट नगरपालिका भित्र अन्य छिमेकी पालिकामा समेत सेवा प्रदान गरिएको छ। विपद जोखिम व्यवस्थापन कोषको प्रभावकारी परिचालन गरिएको छ। वडामै विपद व्यवस्थापन सम्बन्धित दस्तावेज बन्दोबस्तीका सामग्रीहरू भण्डारण गरी आवश्यकताका आधारमा तत्काल वितरणको अवस्था व्यवस्था मिलाइएको छ। समुदायमा आधारित प्रतिकार टोली परिचालन मार्फत विपद व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ। नगर आपतकालीन कार्यक्रम केन्द्रबाट पहिलोमा आधारित पूर्व सूचना प्रणालीलाई कार्यान्वयनमा ल्याइ प्रभावकारी बनाइएको छ। नगरपालिकाले तयार गरेको जोखिम संवेदनशील भू उपयोग योजनालाई गरिएको छ। नगरपालिकाको सबै वडामा जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिएको छ। सुशासन तथा संस्थागत विकास नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तर्गतका उपक्षेत्रहरूलाई पुनः मूल प्रभावीकरण गरिएको छ। संगठन तथा संस्थागत क्षमता विकास सुशासन कार्यालयको सेवा प्रदानलाई प्रभावकारी बनाउन नगर कार्यपालिकाका अन्तर्गतका सबै कार्यालय स्वास्थ्य चौकी र विद्यालयमा यी आजीवी कार्यान्वयनमा ल्याइएको छ। नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार पारी आवश्यक सल्लाह सुझावका लागि बागमती प्रदेश सरकारमा पठाइएको छ। नागरिक सन्तुष्टि सर्वेक्षण तथा सामाजिक उत्तरदायित्व सार्वजनिक सेवालाई प्रभावकारी बनाउनका लागि सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिएको छ। नगर कार्यपालिका आत्मनिर्णय नगरले तर्जुमा गरेका कानुनहरू

0: आर्थ नगरपालिकाको वेबसाइट मार्फत सार्वजनिक गर्ने कार्य भएको छ। न्यायमा पहुँच र सामाजिक न्याय संवैधानिक व्यवस्था अनुरूप न्यायिक समितिबाट मुद्दा मामिलाहरूको सुनवाई सहजीकरण न्याय निरूपण गर्ने कार्य छिटो छरितो र नियमित रूपमा गरिएको छ। न्यायिक समितिबाट सम्पादित कार्यहरूको लागि सूचना व्यवस्थापनका लागि सूचना व्यवस्थापन प्रणाली मार्फत तथ्याङ्क व्यवस्थापनको शुरूआत भएको छ। वडा स्तरमा सूचीकृत मेलमिलापकर्ताहरू मार्फत विवाद समाधानमा सहजीकरण मेलमिलापकर्ताहरूसँग अन्तर्क्रिया र पुनः सहयोगी तालिम सञ्चालन गरिएको छ। साथै पालिका तहमा मेलमिलापकर्ताहरूको लागि पुनः सहयोगी एवं कानूनी साक्षरता तालिम सञ्चालन गरिएको छ। आयोजना कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन आयोजनाहरूको कार्यान्वयन र अनुगमनका लागि मासिक कार्ययोजना तयारी गरी कार्यान्वयनमा ल्याइएको छ। कार्यक्रम तथा आयोजनाहरूको गुणस्तरको सुनिश्चितताका लागि सोको नियमित अनुगमन र गुणस्तर परीक्षण गरिएको छ। अनुगमनबाट दिइएका सुझावको आधारमा सुधार गरेर अनुगमन मूल्याङ्कन प्रतिवेदन र कार्य सम्पादनका आधारमा भुक्तानीको प्रक्रिया अगाडि बढाइएको छ। राजस्व परिचालन नगरपालिकाबाट आन्तरिक राजस्व वृद्धि गर्न स्थानीय सरकारको वित्तीय अधिकार क्षेत्रभित्रका कर सेवा शुल्क दस्तुर र बिक्रीको आधार र दायरा फराकिलो सहज र सरलीकृत गर्दै प्रगतिशील राजस्व प्रणाली अवलम्बन गरिएको छ। करदाताहरूको कर तिर्ने क्षमतामा मध्यनजर गर्दै करका दरहरू निर्धारण गरी संकलन गरिएको छ। अनुशासन र लेखा परीक्षण सार्वजनिक बनाउने प्रयास गरिएको छ। खर्चको प्रभावकारिताका लागि साउथ प्रदेश र नगरपालिकाको आर्थिक र आर्थिक नियमहरूको पूर्ण पालना गर्ने संयन्त्र विकास गरिएको छ। अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित सुझावहरूको पालना र जेरुजु न्यूनीकरणमा ध्यान दिएको छ।
1: विषादीलाई प्रोत्साहन गरिनेछ। माटो
0: सुधारका लागि जैविक तथा संसारिक मलको उत्पादन तथा प्रयोगलाई प्राथमिकतामा राखिनेछ। कृषि योग्य क्षेत्र पहिचान गरी कृषि पछक क्षेत्रको विकास शिक्षा सूचीकरण र अध्यावधि गर्दै किसान परिचय पत्र वितरण गर्दै व्यवसायिक किसानलाई प्रोत्साहित गर्दै लागिनेछ। कृषि उत्पादन र उपभोक्तालाई सहुलियत र सुविधा प्रदान गर्ने कृषि उत्पादको बजारीकरण गर्नुका साथै साटो बाटो लगायत विभिन्न स्थलमा हाट बजारको व्यवस्थापन गरी सडक आसपासको बजारलाई निरुत्साहित गरिनेछ। कृषि प्रशोधन केन्द्र स्थापना गरिने रैठाने तथा प्रान्तिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने तथा व्यवस्थित भण्डारण गर्ने किसान केन्द्रको सञ्चालन गरिनेछ। कृषि तथा फलफुल खेती अलैँची र कथित प्रबन्धन र मरण पालनलाई अगाडि बढाइनेछ। कार्यक्रमलाई व्यवसाय वन्य जन्तुबाट पुगेको हानि नोक्सानीको उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरिनेछ। सरीकोट साटो बाटोमा रहेको बजारलाई व्यवस्थित बनाई किसान हाट बजार सञ्चालनलाई सुधार गर्दै लगिनेछ। साथै आवश्यकताका आधारमा अन्य स्थानमा समेत बजार विस्तार गरिनेछ। पशु विकास उन्नत पशुपालन प्रबल र सक्षम किसान भन्ने सोच बमोजिम पशुजन्य उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउनुको साथै आय आर्जनको स्रोतको रूपमा किसान विकास गर्ने नीति लिइनेछ। व्यावसायिक पशुपालनको विस्तार किसानको आयमा दिगो सुधार भन्ने सोच बमोजिम पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने पशुपन्थी पालन शिक्षक कृषकहरूसँग व्यावसायिकताको विकास गर्ने स्थानीय पशुजन्य उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापन गर्ने पशु स्वास्थ्य सुधार र महामारी रोगहरूको नियन्त्रण घाँसको व्यवस्थापन जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। एकवटा एक पशु सेवा प्राथमिक व्यवस्था गर्ने नीति तथा पशु स्वास्थ्यमा गुणस्तरीय सेवा किसान समृद्धि हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन एकवटा एक पशु सेवा स्वयं सेवकको व्यवस्थापनलाई निरन्तरता गर्ने उत्पादन अनुदान आत्मा भन्ने नारालाई दुग्ध व्यवसायलाई व्यवसायीकरण मार्फत आकर्षक गर्नका लागि दुधको उत्पादनमा आधारित अनुदान अन्तर्गत किसानलाई प्रति लिटर उपलब्ध गराउँदै आएको रकमलाई नगरपालिकाको तर्फबाट पटक पट गरी निरन्तरता दिइने युवालाई स्वदेशमा नै रोजगारीका अवसर प्रदान गर्न युवा मैत्री स्टार्टअप अनुदानको व्यवस्था गरी किसानलाई उद्यमशीलतासँग जोडी नगरलाई मासुमा आत्मनिर्भर गर्न पटक क्षेत्रको रूपमा विकास गरिने सिपिआर लम्फी स्किम विजित खोरेक रोगका अतिरिक्त अन्य पशु रोगका लागि खोप व्यवस्थापन तथा महामारी व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्ने पशु रोग निदान तथा उपचारलाई प्रभावकारी बनाउन आधारभूत भेटनरी प्रयोगशाला सञ्चालन गर्ने उच्च उत्पादन दिने उन्नत नस्लका पशुहरूको नगरमा नै आपूर्ति व्यवस्थापन गर्न कृत्रिम तथा प्राकृतिक पशु नस्ल सुधार कार्यक्रम सञ्चालन गरिने कुकुरको प्रकारबाट मानिसमा हुने रेबिज रोगको संक्रमणलाई सुस्थ पार्न सामुदायिक तथा घर पालुवा कुकुरहरूलाई रेबिज विरुद्धको खोजको व्यवस्था र सामुदायिक कुकुरको वर्गीकरण कार्यक्रममा निरन्तरता दिइनेछ। सिंचाई उत्पादकत्व वृद्धि हिजो एवं भर्खरको सिंचाई भन्ने स्रोतलाई कार्यान्वयन गरेर सिंचाईका प्रभाव तथा मार्फत कृषि उत्पादन क्षेत्रमा अभिवृद्धि गरिनेछ। पुनः सिंचाई लिफ्ट सिंचाई छपा सिंचाई र पोखरी सिंचाईका कार्यक्रमहरू सञ्चालनमा लागि कृषि सिंचित क्षेत्र विस्तार गरिनेछ। दिशा बन्द फोहोरबाट निस्कने पानी प्रशोधन गरी सिंचाईमा प्रयोग गर्ने व्यवस्था मिलाइनेछ। सिंचाईलाई कृषि क्षेत्रका आधारशिलाको रूपमा विकास गर्न नेपाल सरकार बांग्लादेश प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा सिंचाई परियोजनाहरू सञ्चालन गरिनेछ। बहुउपयोगी सिंचाई वृक्षावलोकन वन्य जन्तु समय सहर पुग्ने गरी विकास पोखरी निर्माण गरिनेछ। उत्पादन सहरका पर्यटन भन्ने नारालाई सार्थक बनाउनु पर्यटन मैत्री पूर्वाधार विकास र सेवा विस्तार गरी पर्यटकलाई स्थानीय र आएर रोजगारीको हवाई सम्पर्कको रूपमा विकास गरिनेछ। मनोरम पर्यटकीय गन्तव्य भिमेश्वर बनाउनका लागि पर्यटन मार्फत विकास र समृद्धि हासिल गरिनेछ। पूर्वाधार पर्यटनका लागि पर्यटन जिउने आधारका लागि भन्ने मूल मर्मलाई आत्मसात गर्दै नगरपालिकाबाट बनाइएका एकवटा हिमेश्वर नगरपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार डकुमेन्ट्री तयारी कार्यक्रम पर्यटन पूर्वाधार विकास खेल पर्यटन पूर्वाधार क्षमता विकास तालिम पर्यटन पर्यटक मैत्री सूचना प्रणालीको विकास मार्फत हिमेश्वर नगरपालिकालाई देशको तेस्रो गन्तव्यको रूपमा विकास गरिनेछ। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र साहसिक खेलहरूको अनुसञ्चालन गरिनेछ। पर्यटकहरूका लागि
1: रूपमा विकाससँग सम्बन्धित कार्यक्रमहरू
0: राजधानीका विकासका लागि सहकारिता सभाको समन्वय स्थित विकास राय आर्जन कार्यक्रममा निरन्तरता दिइनेछ। सहकारीहरूको संस्थागत विकास सुशासन र सदस्य प्रतिको जवाबदेहितामा जिम्मेवार बनाउन सहकारीको पदाधिकारी र कर्मचारीको क्षमता विकास अनुगमनलाई प्रभावकारी बनाइनेछ। सबै सहकारी संस्थाहरूलाई स्वतन्त्रमा आबद्ध गराइनेछ। आवश्यकता कारणका सहकारीहरूको एकीकरण र हरे जिल्ला प्रथमतामा प्रथमताका साथ अगाडि बढाइनेछ। रोजगार तथा गरिबी निवारण, श्रम शक्ति पुँजी र प्रकृतिको परिचालन, रोजगारी प्रबन्धन तथा गरिबी निवारण भन्ने सोचका साथ नगरलाई पूर्ण रोजगार युक्त नगर बनाउने नीति दिइनेछ। एक घर एक रोजगारको सुनिश्चितता हुने गरी नगरमा रोजगारीका अवसरहरू सिर्जना हुने कार्यक्रमहरू सञ्चालन गरिनेछ। चिप विकास रोजगार प्रबन्धनका कार्यक्रमहरू तय गर्दा अवसरहरूमा सबैको समावेशी पहुँचलाई महत्वपूर्ण आधार बनाउनेछ। अति विपन्न नागरिक पहिचान र उनीहरूको आवश्यकताका आधारमा कार्यक्रम तय गर्न कानूनी व्यवस्था मिलाउने कार्यक्रम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उच्च शिक्षामा प्रोत्साहन गर्न युवा स्टार्टअप तथा उद्यम खेल स्थापना गरी परिचालन गरिनुका साथै उद्यमशीलता प्रवर्धनका लागि युवा उद्यमीहरूलाई स्वरोजगारमुखी स्थित विकास तालिम सञ्चालन गरिनेछ। श्रम स्वीकृति गरी वैदेशिक रोजगारीमा गएका श्रमिक तथा उनीहरूका परिवारले प्राप्त गर्ने विभिन्न कल्याणकारी सेवाहरू जस्तै उचार खोजतलाब व्यवस्थापन आर्थिक सहायता तथा वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका बालबालिकाका लागि सम्पत्ति छात्रवृत्ति लगायतका सेवाहरूमा पहुँच सुनिश्चित गर्न आवश्यक व्यवस्था गरेका साथै सामी कार्यक्रम र वैदेशिक रोजगार बोध सभाको समन्वय तथा सहकारीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा र चिप अधिकारीलाई निरन्तरता दिइनेछ।

0: कर किन त्यहाँ त्यहाँ लाग्यो त फेरि
1: हजुर

儿家在中书法院那啥子来着？别的别的别什么法院的，反正说别的咱们别的别的咱们啥的。

Thank you.

देखिने छ, योजनाको प्रथमिकता निर्धारण गरी छनौट गरिनेछ। संस्थागत सम्बन्ध एक नगरपालिकालाई समृद्ध नगर निर्माणका लागि नगरपालिकाले नेपाल सरकारका आगमनी प्रदेश सरकार अन्तरपालिका भगिनी सम्बन्ध क्षेत्र सहकारी संस्था गैर सरकारी क्षेत्रसँगको सम्बन्ध र सहकारीलाई रणनीतिको रूपमा लिइनेछ। यसअघि भगिनी सम्बन्ध स्थापित भएका ललितपुर महानगरपालिका महानगरपालिका जनकपुर महानगरपालिका र महानगरपालिकासँगको सम्बन्ध प्रगाढ बनाए आपसी असलको आदान प्रदान गरिनेछ। तिनको सिसुवान प्रान्तको सेन्दु स्थित सिटीसँग भएको भगिनी सम्बन्धलाई प्रगाढ पार्नका लागि दुवै सरकारबीच भएको सम्झौतालाई प्रगाढ रूपमा अगाडि बढाई आर्थिक सामाजिक सांस्कृतिक अनुबन्धको आदान प्रदान एवं सहयोगको आदान प्रदान गरिनेछ। साथै अन्य देशका स्थानीय सरकारहरूसँग समेत अनुभव आदान प्रदान मार्फत आर्थिक सामाजिक सांस्कृतिक विकासका लागि भगिनी सम्बन्ध विस्तार गर्दै लगिनेछ। नगरको समृद्धि र विकासका लागि विकास संस्थाहरूका विभिन्न सरकारी कार्यालय विभिन्न संस्था आर्थिक समन्वय र सहकारीलाई अगाडि बढाइनेछ। नगरपालिका र संचार जगतको सम्बन्ध पत्रकार महासंघको क्षमता विकास पूर्वाधार विकास र संचार गृह एवं संस्थाहरूसँग समन्वय र सहकारीलाई निरन्तरता दिइनेछ। तिनको सिसुवान प्रान्तको केन्द्रीय सुशियान सहरसँगको अन्तर्राष्ट्रिय भगिनी सम्बन्धका लागि बाँकी प्रक्रिया पूरा गरिनेछ। नगरको समृद्धि र विकासका लागि विकास प्राधिकारका रूपमा रहेका सरकारी कार्य राष्ट्रिय निकाय वयस्य फाउन्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रम युएसएआइडीको तयार नेपाल परियोजना लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाँकी निकाय सहकारी र गैर सरकारी संस्थाहरूसँगको सहकार्यलाई निरन्तरता दिइनेछ भने अन्य बाँकी निकायहरूलाई सहकार्यका लागि आमन्त्रण गरिनेछ। संघका लगानी मैत्री वातावरण बनाई विकास साझेदारसँग सह लगानी र सहकारीलाई निरन्तरता दिइनेछ। दिगो विकास लक्ष्यहरूलाई स्थानीयकरण गर्ने सम्बन्धी नीति कार्यक्रम तथा कार्ययोजना बनाई नेपाल सरकारले सन् 2030 सम्ममा पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यका सूचकहरूलाई हासिल गर्नेतर्फ यस नगरपालिकाका कार्यक्रमहरू परिलक्षित गर्दै लगिनेछन्। अन्तिममा भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 बाँकी नीति तथा कार्यक्रम तर्फमा कार्यमा महत्वपूर्ण सुझाव प्रदान गरी सहयोग गर्नुहुने नगर प्रमुख नगर कार्यपालिकाका सदस्यज्यूहरू नगर सभाका सदस्यज्यूहरू प्रमुख प्रशासकीय अधिकारीज्यू लगायत सम्पूर्ण कर्मचारीज्यूहरू विभिन्न राजनीतिक दल दात्री निकाय एवं विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू र अन्य सरकारवाला लगायत सम्पूर्ण नागरिक प्रति हार्दिक कृतज्ञता एवं धन्यवाद ज्ञापन गर्दछु। नगर विकासका लागि स्रोत उपलब्ध गराउनु हुने संघीय सरकार प्रदेश सरकार लगायतका अन्य जाति निकाय प्रति हार्दिक धन्यवाद तथा आभार ज्ञापन गर्दछु। धन्यवाद, नमस्कार।

विश्व नगरपालिकाको आर्थिक वर्ष 2083-84 को निष्पक्ष कार्यक्रमका सम्बन्धमा

0: असल हामी विवाह वर्षबन्ध पासनी तथा जन्मदिनमा लाखौं रुपियाँ खर्च गरी गर्न पनि नहिचकिचाउने हामी आफ्नै घर मुनिको पर्खाल र पाटो बनाउनलाई नगरपालिका र गोडाको मुख ताप्ने प्रचलन छ। सड़क नालामा रहेका सामान्य अवरोध हटाउन पनि ओडाले नै गरिहाल्छ भन्ने नजिर बसेको छ। वास्तवमा यो राम्रो हो जस्तो मलाई लाग्दैन। 1979 सालको निर्वाचन पश्चात हामी भीमेश्वरका जनप्रतिनिधिहरू एकअर्कामा अत्यन्त नजिक थियौं। हाम्रो कार्यकालको म्याद सकिने दिन नजिकै आउँदै गर्दा पुनः भीमेश्वर सदनमा यसै गरी भेट होला या नहोला, सबैलाई दोहोरो कार्यकाल सम्हाल्ने अवसर मिल्दैन। त्यसैले हामीले हाम्रो कार्यकालमा के कस्तो कामहरू गरेका रहेछौं, अरू स्थानीय तहका कार्यक्रमहरू के रहेछन् भनी आफूले आफैलाई मूल्याङ्कन गर्न तथा कार्यकाललाई यादगार बनाउन जनप्रतिनिधि सहितको अन्तरतालिका भर्जनको व्यवस्था मिलाउन सके राम्रो हुनेछ भन्ने मेरो सुझाव। अर्को, बजेट निर्माण गर्दा काम सकेर भुक्तानी माग्न आउँदा पैसा छैन भन्ने गरी जवाब फर्काउने गरी बजेट नआओस्, बजेट कागजमा मात्र सीमित नहोस्, फिल्डमा देखियोस्। अर्को कुरो, महिला तथा एकल महिला र सेवा नगरी बसेका महिलाहरूलाई भत्ताको व्यवस्था गरिएको रहेछ र 50 वर्ष नआएका विधुर पुरुष र विवाह नगरिएका पुरुषहरूको लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् भन्ने म जोरदार माग गर्दछु। अन्तमा, हाम्रो कार्यकालमा बनेका सड़कले जीवन जोडोस्, गोरेटोले संस्कृति जोगाओस्, मन्दिरले पहिचान बचाओस्, कभर हाउस तथा रंगशालाहरूले नियमित रूपमा खेलकुद कार्यक्रमको सञ्चालन पाओस् भन्दै मलाई बोल्नको लागि समय दिनुभएकोमा सभासद ज्यूमा हार्दिक आभार प्रकट गर्दै मेरो भनाई टुङ्ग्याउँछु। धन्यवाद। जय भीमेश्वर।
1: जहाँको लागि म निर्देशन गर्छु। अब म यो विश्व नगरपालिकाको विशिष्ट तथा कार्यक्रम छैन, निर्देशित छैन भन्नु होला, सब निर्देशित छ भन्नु होला, ठिक छैन भन्नेले ठिक छैन भन्नुहोला, ठिक छ भन्नेले ठिक छ भन्नुहोला। भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083/84 भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम यो सभामा पास भएको घोषणा गर्दछु। धन्यवाद। नमस्कार। आदरणीय नगरसभा सदस्यज्यूहरू, अब म यो सभा समक्ष विनियोजन विधेयक 2083, आर्थिक विधेयक 2083 न्यायिक समितिको प्राथमिक प्रतिवेदन 2083 सभा समक्ष क्रमशः पेश गर्न नगर उपप्रमुख श्री कमला प्रस्तुतलाई समय प्रदान गर्छु।

छुटेको रहेछ, त्यसैले ती कुराहरू थप गर्ने अनुमति चाहन्छु। अनि हामी कार्यक्रममा बजेटमा चाहिँ हामीले नगरभित्र रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरूको हरूलाई चाहिँ विदा भएर जाने बेलामा त्यही प्रोत्साहन के अरे बापत सम्मान कार्यक्रम राखेका छौँ। त्यो भनेको राखेका छौँ, त्यो कुरा यसमा छुटेको छ। मैले

maraca. Pero ahora fue otra vez. No te quiero para ti, con su mano. Ni le pongo para. Pon para por un papá, por eso un papá. Entonces, ¿qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué pasa? ¿Qué चाहिँ नगरपालिकाको रातो किताब प्रकाशन हुने बेलामा त्यसमा प्रकाश त्यसमा समावेश गर्ने कुरा पनि मैले यहाँहरूको बिचमा राख्ने राखे. मया पाँच सय त्यतिकालाई छ एक महिनामा चाहिँ एकचोटि दिने गरेर हामीले रुपियाँ चाहिँ महिला सशक्त संस्थालाई यहाँ खर्च खर्च गरेका छ त्यो कुरा पनि मैले समावेश गरे. अब म हिमेश्वर नगरपालिकाको न्यायिक समितिको स्वागत प्रस्तुत गर्ने अनुमति चाहन्छु. हिमेश्वर नगरपालिका न्यायिक समितिको तर्फबाट नगरसभा पेश गरेको वार्षिक प्रतिवेदन 2082 साल सात महिनादेखि 83 साल असार 10 गतेसम्मको प्रगतिहरू यसमा समावेश भएको छ. संविधानको धारा 217 कानून बमोजिम आत्म अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति रहने र न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आफू मध्येबाट निर्वाचित गरेका 2 सदस्यहरू रहने व्यवस्था गरिने अनुरोध न्यायिक समिति सञ्चालनमा रहेको छ. स्थानीय समुदायमा हुने जनसरोकारसँग सम्बन्धित विवादहरूको समाधान समुदायमा समुदायका व्यक्तिहरू बसेकै ठाउँमा उनीहरूले थालेको जनप्रतिनिधिद्वारा उनीहरूकै प्रत्येक संलग्नतामा सामान्य प्रकृतिका स्थानीय विवादहरू त्वरित र सहज ढङ्गले विवादको स्थानीय समाधान गरे न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने मेलमिलाप मार्फत विवाद समाधान गरी सामाजिक सौहार्दता र सद्भाव कायम गर्ने उद्देश्य अनुरूप स्थानीय न्यायिक समितिले गठन भएको छ. समितिको गठन भएको छ सोही उद्देश्य पूरा गर्न भीमेश्वर नगरपालिकाको न्यायिक समितिले कार्य सम्पादन गरिरहेको छ. भीमेश्वर नगरपालिकाको न्यायिक समिति समक्ष पर्ना आएका विवादहरूको संख्या किसिम र निकोपरको अवस्था देखिएका समस्याहरूमा आधारित भई यो प्रतिवेदन तयार पारिएको छ. भीमेश्वर नगरपालिकामा आग्रह अनुसार न्यायिक समिति रहेको छ. सांसद श्री कमला बस्नेत, सदस्य श्री बालकृष्ण राय क्षेत्री, सदस्य श्री किरण ओली. न्यायिक समितिको अधिकार क्षेत्र न्यायिक समितिको अधिकार क्षेत्र 2 प्रकृतिको अन्तर्गतमा निर्णय समेत गरेर निरूपण गर्ने विवाद तथा 47(1) र मेलमिलापको प्रक्रियाबाट मात्र निरूपण गर्ने विवाद तथा 47(2) रहेका छन्. कुनै कानूनमा हदम्याद नतोकिएको भए न्यायिक समितिमा पेश हुने विवादको हदम्याद कार्य भए गरेको मितिले 35 दिनभित्र निवेदन दिने व्यवस्था गरेको छ. प्रतिवेदन तयारीका उद्देश्यहरू वर्षभरि भए गरेका कार्यहरू सार्वजनिक गर्न न्यायिक समितिमा दर्ता भएका उजुरी संख्या र किसिम बारेमा जानकारी गराउन अवस्थाको बारेमा जानकारी गराउन न्यायिक समितिमा विवादका पक्षहरूलाई झिकाई प्रसल गराउँदा देखिएका समस्या र समाधान प्रयोगको बारेमा र अवस्था अवगत गराउन न्यायिक समितिको कामलाई निरन्तरता दिने उद्देश्य न्यायिक समितिले समितिको महत्व र आवश्यकताको महसुस गराउन आर्थिक वर्ष 2082-83 न्यायिक समितिबाट भए गरेका चौरीहरू मुद्दाको सुनवाई आर्थिक वर्ष 2082-83 न्यायिक समितिमा जम्मा 27 उजुरी दर्ता भएका छन्, जसमध्ये स्थानीय सरकार सञ्चालन एम 2077 तथा 47 उपदफा एक अन्तर्गत जम्मा 10 विवाद दर्ता भएकोमा 9 विवाद समाधान भएका छन्, बाँकी 1 विवाद प्रक्रियामा रहेका छन्. त्यसै गरी दफा 47 उपदफा 2 अन्तर्गत जम्मा 17 उजुरी दर्ता भएकोमा 13 विवाद समाधान भएका छन् भने 4 विवाद समाधान हुन बाँकी रहेका छन्। यसरी यो आवोमा जम्मा 18 विवादहरू मेलमिलापको माध्यमबाट समाधान गरिएका छन्। मेलमिलाप हुन नसकी अदालत पठाएको संख्या 1 र फैसलाको संख्या 3 रहेका छन्।
Bagi pantai tak bisa baru pemerah seperti yang meraih datang. Untuk hari itu akan kutama nyai prasi sabar. Pakti meraih datang. Ajar baik berjamah sengkia tahu. Ajar runa bagi sengkia pas. Naik samiti bertahap di koran na baik ke mel milap sengkia. Suruh rata. Mel milap serta ke tahap di koran na baik ke mel milap sengkia. Kau rata. Mel milap unap nasa ki oralap petai ke ta. Jamah sengkia pas rata. जिसमें सैतारा संख्या तीन होता है मेल मिलाप होना ना ताकि पांच होता प्रक्रिया में रहेगा सं नेक्स्ट समिति का परिषद एक अवधि में नेक्स्ट समिति को 44 होता परिषद बची छापन तथा निर्णय करिए तो था सामुदायिक मेल मिलाप होता संबंधी नेक्स्ट समिति में 81 जना मेल मिलाप को कारों से सीखे बैठा सं दस विवरण अनुसूचित हुई में भी रखिए तो था कोई अर्प लागी मेल मिलाप में प्राधिकरण योग बने सारथी प्रस्ताव खारिज करे निवारण करिए तो था जैसे घर सामुदायिक मेल मिलाप होता अरुका लागी सार की प्रति पुनर्ताजगी एवं कानूनी साध्यता संबंधी सारिण संचालन करिए था नेक्स्ट समिति को सचिवालय बाट संपादित अन्य कार्यहरू

Terima kasih, Kota. Selamat

0: सर नमस्कार। आज हामी हाम्रो कार्यकालको पाँचौं तथा अन्तिम बजेट तथा कार्यक्रममाथि छलफल गर्ने सभामा उपस्थित भएका छौं। हामी स्थानीय निर्वाचन 2019 आफ्नो भूगोलका जनताको मतदातेबाट निर्वाचित भए पश्चात आफ्नो वडामा भए गरेका कार्यहरूको जस अजसको भागीदार हौं र हुनु पनि पर्दछ। नगरपालिकाको सीमित बजेटका बावजुद पनि आफ्नो टोलमा न्यायसित वितरण गरेका छौं, तर हाम्रो 4 नम्बर वडा जस्तो सानो वडामा त प्रदेशको बजेट सबै हालो भने पनि नपुग्ने गरी माग हुन्छन्। झन् ठुला वडाहरूको त हालतमा त के होला, काम गर्दै जाँदा कति खुसी हुनुभयो होला, कति बेखुस हुनुहोला, तर सबैलाई खुसी पार्ने प्रयास गरिएकै हो। आजकल हामी विवाह व्रतबन्ध पार्टी तथा जन्मदिनमा लाखौं रुपियाँ खर्च गरी गर्न पनि नहिचकिचाउने हामी आफ्नै घर मुनिको पर्खाल र बाटो बनाउनलाई नगरपालिका र वडाको मुख ताप्ने प्रचलन छ। सड़क नालामा रहेका सामान्य अवरोध हटाउन पनि वडाले नै गरिहाल्छ भन्ने नजिर बसेको छ। वास्तवमा यो राम्रो हो जस्तो मलाई लाग्दैन। नाना सिसालको निर्वाचन पश्चात हामी भीमेश्वरका जनप्रतिनिधिहरू एकअर्कामा अत्यन्त नजिक छौं। हाम्रो कार्यकालको म्याद सकिने दिन नजिकै आउँदै गर्दा पुनः भीमेश्वर सदनमा यसै गरी भेट होला या नहोला, सबैलाई दोहोरो कार्यकाल सम्हाल्ने अवसर मिल्दैन। त्यसैले हामीले हाम्रो कार्यकालमा के कस्तो कामहरू गरेका छौं, अब स्थानीय तहका कार्यक्रमहरू के रहेछन् भने आफूले आफैलाई मूल्याङ्कन गर्न तथा कार्यकाललाई यादगार बनाउन जनप्रतिनिधि सहितको अन्तरपालिका भर्जनको व्यवस्था मिलाउन सके राम्रो हुनेछ भन्ने मेरो सुझाव। अर्को बजेट निर्माण गर्दा काम सकेर भुक्तानी माग्न आउँदा पैसा छैन भन्ने गरी जवाब फर्काउने गरी बजेट नआओस्, बजेट कागजमा मात्र सीमित नहोस्, फिल्डमा देखियोस्। अर्को कुरो, महिला तथा एकल महिला र सेवा नगरी बसेका महिलाहरूलाई भत्ताको व्यवस्था गरिएको रहेछ र 50 वर्ष नआएका विदुर पुरुष र विवाह नगरिएका पुरुषहरूको लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गरियोस् भन्ने म जोरदार माग गर्दछु। अन्तमा हाम्रो कार्यकालमा बनेका सड़कले जीवन जोडोस्, गोरेटोले संस्कृति जोगाओस्, मन्दिरले पहिचान बचाओस्, कवर हल तथा रंगशालाहरूले नियमित रूपमा खेलकुद कार्यक्रमको सञ्चालन पाओस् भन्दै मलाई बोल्नको लागि समय दिनुभएकोमा सभासदज्यूमा हार्दिक आभार प्रकट गर्दै मेरो भनाई टुङ्ग्याउँछु। धन्यवाद। जय भीमेश्वर।
1: को लागि निर्वाचन गर्छु। अब म यो विश्व नगरपालिकाको नीति तथा कार्यक्रम ठिक छैन, निकै ठिक छैन भन्नु होला, सब निधि ठिक छ भन्नु होला, ठिक छैन भन्ने चाहिँ ठिक छैन भन्नु होला, ठिक छ भन्ने चाहिँ ठिक छ भन्नु होला। भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम यो सभामा पास भएको घोषणा गर्दछु। धन्यवाद। नमस्कार। आदरणीय नगरसभा सदस्यज्यूहरू, अब म यो सभा समक्ष विनियोजन विधेयक 2083, आर्थिक विधेयक 2083 न्यायिक समितिको प्रार्थिक प्रतिवेदन 2083 सभा समक्ष क्रमशः पेश गर्न नगर उपप्रमुख श्री कमला प्रस्तुतलाई समय प्रदान गर्छु।

que aparte de la digital. Pasan con una de que estamos cara como da, puede ocupar el mar. Ahora está, ahora está corona. Next समिति को काम आवश्यक था दिले उद्देश्य नेक्स्ट समिति ले समिति को मार पर आवश्यकता को महसूस कराऊंगा आर्थिक वर्ष 2083 में नेक्स्ट समिति बात भय करेगा कार्य मुद्रा मुद्रा सुनवाई आर्थिक वर्ष 2083 में नेक्स्ट समिति में जमा 27 वटा उधर दर्ता भय का पन जस मते स्थानीय सरकार संचालन एम 2077 उप दफा ए अंतर्गत जमा 10 वटा विवाद दर्ता भएकोमा 9 वटा विवाद समाधान भएका छन् बाँकी 1 वटा विवाद प्रक्रियामा रहेका छन् त्यसै गरी दफा 47 को दफा 2 अन्तर्गत जम्मा 17 वटा उजुरी दर्ता भएकोमा 13 वटा विवाद समाधान भएका छन् भने 4 वटा विवाद समाधान हुन बाँकी रहेका छन् यसरी यो आवोमा जम्मा 18 वटा विवादहरू मेलमिलापको माध्यमबाट समाधान गरिएका छन् मेलमिलाप हुन नसकी अदालत पठाएको संख्या 1 र फैसलाको संख्या 3 रहेका छन् बाँकी 5 विवादहरू समाधानको प्रक्रियामा रहेका छन् फरिस्तमा न्याय प्राप्ति सबल पक्ष रहेका छन् हठुट भएको जम्मा संख्या 22 हठुट हुन बाँकी संख्या 5 नेक्स्ट समितिको कार्यकरणमा भएको मेलमिलाप संख्या 16 वटा मेलमिलाप कर्ताको कार्यकरणमा भएको मेलमिलाप संख्या 6 वटा मेलमिलाप हुन नसकी अदालत पठाएको जम्मा संख्या 5 वटा जिसमी फैसला संख्या 3 वटा र मेलमिलाप हुन नसकी 5 वटा प्रक्रियामा रहेका छन् न्यायिक समितिको बैठक यस अवधिमा न्यायिक समितिको 44 वटा बैठकपछि छलफल तथा निर्णय गरिएको छ सामुदायिक मेलमिलापकर्ता सम्बन्धी न्यायिक समितिमा 81 जना मेलमिलापकर्ताहरू सूचीकृत भएका छन् जसको विवरण अनुसूची 2 राखिएको छ उनीहरूको लागि मेलमिलापमा सहजीकरण होस् भने सारथी पुस्तक खरिद गरे वितरण गरिएको छ त्यसै गरी सामुदायिक मेलमिलापकर्ताहरूका लागि सारथीपक्षीय पुनर्ताजगी एवं कानुनी साक्षरता सम्बन्धी तालिम सञ्चालन गरिएको छ न्यायिक

दिएको छ। सबल पक्षले न्याय शीघ्र खरिद र कम शुल्कमा प्राप्त स्थानीय पर्चेस व्यवहारिकता समेत आधार मानिने आफूले किन जानेको आफ्ना निर्वाचित जनप्रतिनिधिबाट न्याय प्राप्त मेलमिलाप जस्तो दुवै पक्षको जित हुने न्यायिक समितिको इजलास तयार भएको सामुदायिक मेलमिलाप तथाबाट मेलमिलापमा प्राधिकरण गर्छ जनप्रतिनिधि एवं न्यायिक समितिका कर्मचारी र न्यायिक साक्षरताबाट आवश्यक कार्यमा समन्वय गरिएको समाजमा शान्ति सुव्यवस्था कायम रहनका साथै समुदायमा आर्थिक खर्च पारिवारिक कलह भइसकेका हुन् भएको अदालतमा मुद्दाको चाप कम भएको न्यायिक समितिको चुनौती न्याय सामेल गर्नु मुद्दाका पक्षहरूलाई उपलब्धि उपस्थित गराउन कठिनाई भएको लेनदेनको मुद्दामा लेनदेन गराउन कठिनाई भएको मुद्दापत्र कार्यान्वित गर्न समस्या भएको स्थानीय न्यायमा कार्यसँग जानकार रहने राजनीति सन्तुलित ढङ्गले सम्पादन गर्दै जनविश्वास जनआस्था र जनाधिकारको रक्षा गर्दै न्यास समितिको कार्य सम्पादन सरकारको संसार क्षेत्र विस्तारको अध्यक्ष आदि समस्या रहेका छन्। निष्कर्ष समग्रमा न्याय समितिमा परेका मुद्दाहरूको पक्षोत्तर राम्रै भएको छ। विवादित पक्षको आर्थिक रूपमा कम क्षति भएको छ भएको दुःख हैरानी र झन्झटबाट चाहिँ कम भएको छ। समुदायमा एक आपसमा मिलेर बस्नुपर्छ भन्ने भावनाको विकास भएको छ। हेल्पको माध्यमबाट आर्थिक रूपमा कमजोर भएका व्यक्ति जो अदालतहरूका समस्याको सुनवाई भएको छ पीडित भएर न्यायको लागि न्याय समितिबाट आउने सेवा ग्राहकको रूपमा आउँदा मानसिक तनाव लिएर यहाँहरूलाई मनोसामाजिक परामर्श सेवा दिने गरिएकाले उनीहरूको मानसिक सेवाग्राहीहरूबाट व्यक्त भएको छ। यसकारण पनि स्थानीय न्यायिक सहकर्तालाई न्याय समितिको प्रक्रियाको कार्यलाई प्रभावकारी बनाउनका लागि निरन्तरता दिन पर्ने देखिन्छ। धन्यवाद।

भुवनेश्वर नगरपालिकाको आर्थिक वर्ष 83-84 सेवारा कार्यहरूका लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 प्रस्तावना भुवनेश्वर नगरपालिकाको 83-84 सेवारा कार्यहरूका लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र त्यो रकम विनियोजन गर्न स्थानीय भएकाले नेपालको संविधानको धारा 229 उपधारा 2 समझिन् भुवनेश्वर नगरपालिका दोलखाको नगर सभाबाट विधेयक पारित गरिएको छ। संक्षिप्त नाम र प्रारम्भ यस विधेयकको नाम भुवनेश्वर नगरपालिकाको विनियोजन विधेयक 2083 रहेको छ। यो विधेयक 2083 साल 1 गतेदेखि प्रारम्भ हुन्छ। आर्थिक वर्ष 2083-84 निमित्त संक्षिप्त कोषबाट रकम खर्च गर्ने अधिकार आर्थिक वर्ष 2083-84 नियमित नगर कार्यपालिका वडा समिति विषयगत शाखाले गर्ने सेवा कार्यहरूका निमित्त अनुसूची 1 उल्लेखित चालु खर्च पुँजीगत खर्च र वित्तीय व्यवस्थापनका रकम समेत हजारमा नबढाए निर्दिष्ट गरिने समझिन सञ्चित कोषबाट खर्च गर्न सकिनेछ। विनियोजन यस विधेयकद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिएको रकम आर्थिक वर्ष 2083-84 निमित्त भुवनेश्वर नगरपालिका दोलखाको नगर कार्यपालिका वडा समिति र विषयगत शाखाले गर्ने क्षेत्र र कार्यहरूको कार्यहरूको निमित्त विनियोजन गरिनेछ। जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा असुख हुने देखिन आएन। नगर कार्यपालिकाले बचत हुने शिक्षकबाट नसुख हुने शिक्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सार्दा एक शिक्षकबाट सो शिक्षकको जम्मा रकमको 10% नबढ्ने गरी कुनै एकमा एक भन्दा बढी शिक्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शिक्षकहरूमा रकम सार्न तथा निकास र खर्च गराउन सकिनेछ। पुँजीगत खर्च र वित्तीय व्यवस्थापन तर्फ विनियोजित रकम साना भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक मार्फत सार्न र वित्तीय व्यवस्थापन व्यवस्था अन्तर्गत सामा भुक्तानी खर्च तर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चलाउन सकिने छैन। तर चालू तथा पुँजीगत खर्च र वित्तीय व्यवस्था व्यवस्थाको खर्च विभाग एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ। उपतर्फ 2 जुनसुकै कुरा लेखिएको भए तापनि एक शिक्षकबाट सो शिक्षकको जम्मा स्वीकृति रकमको 10% भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिक्षकमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनुपर्नेछ। कार्यपालिकाले स्वीकृति बजेटको अधीनमा रही कुनै शिक्षकबाट पुँजीगत शिक्षकमा 25% नबढाई रकम अन्तर गर्न सक्नेछ।

Thank you.

नगरपालिका नगर सभाको नवौं अधिवेशन प्रथम बैठकको सभाध्यक्ष नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू र सम्पूर्ण नगरसभा सदस्यज्यूहरू, यो सुशासन तथा संस्थागत क्षमता विकास समितिको वार्षिक प्रतिवेदन 2082 सभा समक्ष टेबल गर्न चाहन्छु। धन्यवाद।

भीमेश्वर नगरपालिकाको सम्मानित नगरसभामा 2083 असार 10 गते बुधबार नगर उपप्रमुख श्री कमला बसेद्वारा प्रस्तुत आर्थिक वर्ष 83-84 को बजेट वक्तव्य सभाध्यक्षज्यू नगरसभाका सदस्यज्यूहरू यसभरिमा मय नगरसभामा उपप्रमुखको भूमिकाबाट भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु। यो गौरवपूर्ण अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण नगरवासी महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछु। देशलाई संघीय गणतन्त्रको युगसम्म ल्याउने क्रममा जीवन उत्सर्जन गर्नुहुने सम्पूर्ण ज्ञात तथा ज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। साथै संघीय शासन पद्धतिलाई आत्मसात गर्दै रहने स्वाधीनता सामाजिक न्याय समानता र सन्तुष्टि प्राप्तिका लागि संघर्ष गर्नुहुने महान नेपाली जनता शुभ अभियानको नेतृत्व गर्नुहुने राजनैतिक दलका नेतृत्वप्रति हार्दिक सम्मान भाव व्यक्त गर्दछु। नेपालको संविधानको धारा 230 अन्तर्गत सरकारी वित्त व्यवस्थापन एन 2017 तथा 21 र स्थानीय सरकार सञ्चालन एन 2017 तथा 71 बमोजिम नगरपालिकाको राष्ट्र नत्याएको अनुमति नगरसभामा पेश गर्नु पर्ने कानुनी व्यवस्था बमोजिम भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 बजेट यस गणनामय नगरसभामा पेश गर्दछु। नेपाल संयुक्त नेपाल सुखी नेपाली बागमती प्रदेश सरकारको स्वास्थ्य सुशक्षित र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेश र भीमेश्वर नगरपालिकाको जैविक कृषि परिवर्तन जीव पूर्वाधार शिक्षा स्वास्थ्य संस्कृतिलाई समृद्ध भीमेश्वर भन्ने दीर्घकालीन स्रोत हासिल गर्नका लागि आर्थिक वर्ष 2083-84 बजेट परिवर्तित गरिएको छ। बजेट प्रस्तुतमा गर्दा नेपालको संविधानमा निश्चित राखिएका निर्देशक सिद्धान्त नीति तथा दायित्व दिगो विकास मध्ये नेपाल सरकारको 16 आवाधिक योजना बागमती प्रदेशको 5 आवाधिक योजना नेपाल सरकार र बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम र बजेट भीमेश्वर नगरपालिकाको नगर बिहापन योजना 2077 बैठक बजमार्च 2081 र आर्थिक वर्ष 2083-84 लागि भीमेश्वर नगरपालिकाको नगरसभाबाट पारित नीति तथा कार्यक्रमलाई मूल आधार मानिएको छ। यो बजेट कार्यान्वयनबाट समृद्ध भीमेश्वर बनाउन सहयोग हुने अपेक्षा लिएको छ। यस बजेटको कार्यान्वयनबाट नगरपालिकामा मानवीय समृद्धि र समुन्नतिमा वृद्धि हुने अपेक्षा गरिएको छ। जनप्रतिनिधिहरूको सम्बन्धले नगरवासीको सहयोग विभिन्न सरकारी तथा गैर सरकारी निकाय विकास साझेदार कृषि क्षेत्रको साझेदारी एवं नागरिक समाजको सहभागबाट नगरपालिकाको विकास निर्माण कार्यमा गतिशीलता प्रदान हुने अपेक्षा गरेको छु।

senang. Dinesor dengan panik aku asik bangsa desa aspirasi solasi ke budget bayar suaminya kota. Asik bangsa desa aspirasi solasi ke budget bayar munata. Panik niti papa cari kamu nisip segera ke bangsa bangsa budget ke sidang teras. Kata nikta dar marahi dinesor panik aku samsi tidak tiba di kas kelas seberat tahunnya. Cetra mana yang ini terlalu beri ya kota. Sebagai semangat Maka sebaga sangkasa jiwaru abama, gata arsik basa 2081 barasira, yes arsik basa, baya sisirasi ko sangsipta jitya di baran prasit gane anumati chahantu. Arsik basa 2081 barasima, dinesur sangsip buat gata, hantra une gali kul 88 korat, 9 lakh, 84,000 dinesan baya saman, 75 korat, 95 lakh, 49,000 sangsaya rupaya arta, पूर्व विनियोजित बजेट को आर्थिक असफलता 2% खर्च भएको थियो सोही आर्थिक वर्षमा चालु तर्फ 51,68,00,000 79,000 रुपियाँ विनियोजित भएकोमा 85.58% खर्च भएको थियो त्यसै गरी पुँजीगत तर्फ 38,16,05,000 रुपियाँ विनियोजित भएकोमा 30,95,00,000 35,600 60 रुपियाँ अर्थात् 85.5% खर्च भएको थियो आफ्नो वित्तीय व्यवस्थापन तर्फ 25,00,000 रुपियाँ विनियोजन गरिएकोमा 25,00,000 रुपियाँ अर्थात् 7% खर्च भएको थियो चालु आर्थिक वर्ष 2082/83 विनियोजन सांस्कृतिक कोषबाट खर्च हुने गरी संशोधन सहित कुल रकम 88,06,07,000 रुपियाँ विनियोजन भएकोमा आजसम्म 58,92,92,395 रुपियाँ अर्थात् कुल विनियोजित बजेटको 66.76% खर्च भएको छ यसै गरी आर्थिक वर्षमा चालु तर्फ 51,56,29,000 रुपियाँ विनियोजित भएकोमा 39,82,28,020 रुपियाँ अर्थात् 77.23% खर्च भएको छ भने पुँजीगत तर्फ 38,55,000 रुपियाँ विनियोजित भएकोमा 24,41,73,200 सब्द रुपियाँ अर्थात् 67.29% खर्च भएको छ त्यसै गरी वित्तीय व्यवस्थापन तर्फ 25,00,000 रुपियाँ विनियोजित गरिएकोमा 25,00,000 रुपियाँ अर्थात् 100% खर्च भएको छ बाँकी बजेट अन्तर्राष्ट्रिय कार्यक्रम आयोजनाहरू सम्पन्न भुक्तानी हुने क्रममा रहेका छन् चालु आर्थिक वर्ष 2082/83 संघीय सरकारको समाजीकरण तर समपूरक अनुदानहरूतर्फ 54,11,00,000 अनुमान गरिएकोमा 50,45,00,000 14,050 रुपियाँ अर्थात् 93.34% निकासा भएको छ बागमती प्रदेश सरकारको समानीकरण सशस्त्र विशेष र समपूरक अनुदान तर्फ 9,08,49,000 रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा 6,16,49,000 रुपियाँ अर्थात् 66.88% अनुदान प्राप्त भई निकासा कायम भएको छ त्यसै गरी संघीय र प्रदेश राजस्व विभागतर्फ 14,67,39,357 रुपियाँ प्राप्त हुने अनुमान गरिएकोमा 12,16,80,700 89% प्राप्त भएको छ नगरपालिकामा चालु आर्थिक वर्ष 2082/83 8,85,58,643 रुपियाँ आन्तरिक आय सङ्कलनको अनुमान गरिएकोमा 3 करोड

खायनाचे लाख रुपये अर्थात वार्षिक अनुमानको तुलनामा 44.1 बैशाखी प्रतिशत आन्तरिक आय संकलन भएको छ। नेपालको सन्दर्भ बमोजिम नगरपालिकाले लगाउने कर वस्तु तथा शुल्क लगायतका राजस्वको स्तरलाई वैज्ञानिक बनाई त्यसको आधार र पायाहरूलाई विस्तार गर्दै स्थानीय सरकारको वित्तीय अधिकार क्षेत्रभित्रका कर सेवा शुल्क वस्तु र बिक्रीको आधार र दायरा फराकिलो गर्दै प्रगतिशील राजस्व पद्धति अवलम्बन गरिएको छ। करदाताहरूको पङ्क्ति क्षमतालाई ध्यानमा राख्दै दरहरूको निर्धारण गरिएको थियो। नगरपालिकाको राजस्व संकलनलाई प्रविधि मैत्री बनाउन प्रयास गरिएको छ। समावेश महोदय नगरसभाका सदस्यज्यूहरू अथवा आर्थिक वर्ष 83-84 बजेट सञ्चना गर्दा अग्नौतीको प्रक्रिया बजेटका उद्देश्य एवं प्राथमिकतालाई संक्षिप्त रूपमा प्रस्तुत गर्न अनुमति चाहन्छु। आर्थिक वर्ष 83-84 लागि नगरपालिकाले पूर्व योजना सञ्चनापछि सम्पन्न गरी मार्गदर्शन पारिएको थियो। नगरपालिकाबाट वडा जात्र विषयगत रूपमा बजेटको सीमा र सिलिङ निर्धारण गरी सहायता योजना सञ्चना चरण र प्रक्रिया कार्यपालिका अनुसार सञ्चालन भएका थिए। आर्थिक वर्ष 83-84 लागि सहभागितामूलक पद्धतिबाट योजना तर्जुमा गरिएको छ। प्रचलित कानुनी व्यवस्था अनुसार योजना तर्जुमाका चरण र कार्यहरू पूरा भएका छन्। आर्थिक वर्ष 83-84 बजेटका उद्देश्यहरू निम्न अनुसार रहेका छन्। उत्पादन उत्पादकत्व उद्यमशीलता विकास र रोजगारी वृद्धि गरी समृद्ध नगर निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य मार्ग शिक्षा शिक्षित र स्वस्थ नगर निर्माण गर्न नगरलाई पब्लिक सांस्कृतिक सहितको विशिष्ट पहिचानको रूपमा स्थापित गर्ने देशको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न जीव तथा वातावरण मैत्री एवं विपद उत्थानशील भौतिक पूर्वाधार विकास गर्न स्थानीय स्रोत र साधनको उच्चतम उपयोग गर्दै समृद्ध भिमेश्वरको परिकल्पनालाई सहयोग गर्न लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र अभङ्गतालाई प्राथमिकता दिँदै ल्याएर आर्थिक विकासमा पहुँच सुधार गर्न प्रतिभूति दिलाउन विपन्न नागरिक आर्थिक सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न गुणस्तरीय नागरिक सार्वजनिक सेवा र सुशासन प्रवर्तन गर्न बजेटको उद्देश्य हासिल गर्न आर्थिक वर्ष 83-84 बजेटका प्राथमिकता निम्न अनुसार प्रस्तुत गरेको छु। कृषि पर्यटन उद्यमशीलता रोजगारी उत्पादकत्व सहित आर्थिक वृद्धि सामाजिक एवं सन्तुलित विकास समावेशिता र सामाजिक सुरक्षाको सुनिश्चितता गुणस्तरीय शिक्षा तथा खेलकुद स्वास्थ्य यात्रा सामाजिक क्षेत्रको विकास स्थानीय स्रोत संगम र क्षमताको पहिचान निजी क्षेत्र तथा विकास साझेदार सभाको सहकार्य नागरिक मैत्री सार्वजनिक सेवा सूचना प्राविधिक तथा डिजिटल प्रणालीको उपयोग सुशासन प्रबन्धन सुनिश्चितता निरन्तरता जनप्रतिनिधि कर्मचारी नागरिक अन्तर समन्वय क्षमता अभिवृद्धि माथि उल्लेखित उद्देश्य एवं प्राथमिकता गर्न नेपाल सरकार बागमती प्रदेश सरकार छिमेकी स्थानीय सामाजिक तथा सरकारी क्षेत्र जनपर्गी सरकारी संस्था तथा विकास संस्थाहरू र नागरिकहरूसँग आवश्यकता अनुसार समन्वय सहकारी र साझेदारी गरिनेछ। अब म उल्लेखित विकास क्षेत्र अन्तर्गतका उपक्षेत्रहरूको प्रस्तावित प्रमुख कार्यक्रम तथा आयोजनाहरूका लागि विनियोजित प्रस्तावित बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु। जीव आधारित स्वस्थ जीवन जैविक कृषि उत्पादन भन्ने सोचका साथ नगरलाई जैविक र व्यवसायिक क्षेत्रमा अग्रणी नगरको रूपमा विकास गर्ने नीति अनुरूप कृषि औजार तथा नवीन प्रविधि र यान्त्रिकीकरणको प्रयोग सहित उन्नत रासायनिक न्यूनीकरण गर्दै जैविक तथा वनस्पति कृषादीलाई प्रोत्साहन जैविक तथा प्राणिक मलको उत्पादन तथा प्रयोग कृषि पकेट क्षेत्रको विकास किसान शुद्धिकरण र अत्यावधिक किसान परिचय पत्र वितरण गर्दै व्यावसायिक
पावाजलाई प्रोत्साहन गर्ने हजुरहरू व्यक्ति घर तथा सार्वजनिक प्रकारको उपयोग जस्ता कार्यक्रमका लागि बजेट दिने पशुपालन पावल सक्षम किसान भन्ने स्वच्छ बमोजिम पशुधन उत्पादनमा नागरिकलाई आत्मनिर्भर बनाउनुको साथै विकास गर्ने नीति बमोजिम पशुधन उत्पादन र उत्पादकत्व वृद्धि गर्ने पशु पक्षी पालक किसानहरूमा व्यावसायिकताको विकास गर्ने स्थानीय पशुधन उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापन गर्ने बाख्रा गाई भैँसी पालनलाई प्रोत्साहन गर्ने पशु स्वास्थ्य सुधार गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ। सामुदायिक तथा घरपालुवा कुकुरहरूलाई सामुदायिक कुकुरको बन्द्याकरण गर्न पशुजन्य महामारी रोगहरूको नियन्त्रण गर्न एकवटा एक पशु सेवा प्राविधिक व्यवस्था गर्न तथाको लागि बाख्राकोट क्षेत्रको विकास गर्न संयुक्त राज्य बजेटको व्यवस्थापन मिलाइएको छ। सिंचाई उत्पादकत्व वृद्धि एवं भर्खर सिंचाई भन्ने सोचका साथ भर्खर सिंचाईका पूर्वाधार र सेवा मार्फत कृषि उत्पादनशीलतामा अभिवृद्धि सिंचाई लिफ्ट सिंचाई सिंचाईका कार्यक्रमहरू सञ्चालन गरी कृषि सिंचित क्षेत्र विस्तार गर्दा बहु उपयोगी सिंचाई कृषि अवलोकन पर्ने जन्तु समेतलाई सहयोग पुग्ने गरी रिचार्ज पोखरी निर्माण तथा व्यवस्थापन गर्न बजेटको व्यवस्था गरिएको छ। पर्यटन बनाउन पर्यटन मैत्री पूर्वाधार विकास र सेवा विस्तार गरी पर्यटनलाई स्थानीय आय र रोजगारीको आधार स्तम्भको रूपमा विकास गर्न मनोरम पर्यटकीय गन्तव्य भिमेश्वर बनाउन पूर्वाधार पर्यटनका लागि पर्यटन जिउने आधारका लागि भन्ने मूल मर्मलाई आत्मसात गर्दै एकवटा एक पर्यटन केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने अवधारणा बमोजिम वडा नम्बर 9 खै ढुङ्गामा शिवतार निर्माण वडा नम्बर 6 चित्रकुटा शान्ति पार्क निर्माण गर्न धार्मिक सांस्कृतिक लगायत पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार डकुमेन्ट्री तयारी गन्तव्यदेखि गन्तव्य सबै कार्यक्रम पूर्वाधार विकास खेल पर्यटन

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
2: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
1: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट दोलखा। सम्पर्क नम्बर 9844463522, 9844463522।
4: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढे छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडा

0: आफूले सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692, सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी

0: उहाँले भन्नुभएको छ, परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गर्ने आम मतदाताले उनीहरूको यो व्यवहारबाट आज कस्तो महसुस गरिरहेका होलान्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेसँगै प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता हुने निश्चित भएको छ। रासोपाले वरिष्ठ नेता पद सिर्जना गरेर विधान संशोधन गरेसँगै प्रधानमन्त्री बालेन वैधानिक रूपमै पार्टीको वरिष्ठ नेता बन्ने सुनिश्चित भएको हो। प्रधानमन्त्री बालेनले काठमाडौँ महानगरपालिकाका मेयर हुँदा 13 पुस 2083 रासोपा सभापति रवि लामिछानेसँग वृहत एकताको भएको थियो। त्यसपछि त्यसको एक हप्तापछि 20 पौषमा रासोपाले बालेनलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो। केन्द्रीय समितिले वरिष्ठ नेता पद सिर्जना गरेर बालेनलाई मनोनित गरे पनि रासोपाको अघिल्लो विधानमा वरिष्ठ नेताको परिकल्पना भने गरिएको थिएन। प्रधानमन्त्री बालेन रासोपाको वरिष्ठ नेता भन्ने निश्चित भए पनि उहाँ मात्रै एकला वरिष्ठ नेता भने नहुन सक्नुहुन्छ। रासोपाको एक भन्दा बढ़ीलाई वरिष्ठ नेतामा मनोनयन गर्न सकिने अधिकार दिएको छ। रासोपाको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि निर्वाचन कार्यक्रम जारी छ। केन्द्रीय सदस्यको मनोनयन सम्पन्न भइसकेको छ भने पार्टी पदाधिकारीको लागि आकांक्षी नेताहरू बढ़िरहनु भएको छ। पार्टीको उपसभापति पदमा 6 जना नेता आकांक्षी देखिनु भएको छ। उपसभापति पदमा हालका उपसभापति डाक्टर स्वर्णिम वाग्ले सहित 6 जना आकांक्षी रहनु भएको हो। नेताहरू लीमा अधिकारी, सोभिता गौतम, सुनिल लम्सार, प्रतिभा रावल र समीक्षा बासकोटा पनि उपसभापति पदको लागि आकांक्षी रहनु भएको छ। त्यसै गरी महामन्त्री पदमा 6 जना नेताको आकांक्षी रहेको छ। महामन्त्री पदका लागि वर्तमान महामन्त्री कविन्द्र बुढलाकोटी सहित नेताहरू आकांक्षी रहनु भएको छ। हाल सह महामन्त्री विपिन आचार्य, नेताहरू शिशिर खण्डाल, मनिष दा, गणेश पराजुली र भोगदेव शाह महामन्त्रीका आकांक्षी हुनुहुन्छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन 77 जिल्लामा प्रतिनिधि पठाएको छ। महामन्त्री प्रदीप पौडेल संयोजक रहनुभएको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार नयाँ क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गर्न जिल्लाहरूमा प्रतिनिधि खटाइएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद धुलालले जानकारी दिनुभयो। कांग्रेसले नयाँ क्रियाशील सदस्यताको लागि हालै आवेदन खोलेको थियो। अनलाइनबाट पनि आवेदन दिन सक्ने व्यवस्था मिलाएको उक्त समितिले जनाएको छ। असार 20 गते भित्र नयाँ क्रियाशील सदस्यता आवेदन दिइसक्ने समय तोकिएको छ। तोकिएको केन्द्रीय प्रतिनिधिहरू असार 20 गतेसम्म जिल्ला जिल्लामा रहने र नयाँ क्रियाशील सदस्यता वितरण कार्यमा समन्वय, सहजीकरण र जिम्मेवारी निर्वाह गर्ने बताइएको छ। रासोपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले पार्टीमा कुनै गुट नभएको बताउनु भएको छ। महाधिवेशन स्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै सभापति लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता बालेन शाह बसेपछि गुटको चर्चा अन्त्य भएको बताउनु भएको हो। उहाँले भन्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन। सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट उपगुट यही सकियो, गुट उपगुट भन्ने छैन। संविधान संशोधन कार्यदलको संयोजक समेत रहने शाहले भन्नुभयो, संविधान संशोधन राष्ट्रिय सहमति अनुसार हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्ले

0: प्रदेश सभा खारेज र स्थानीय तह एक तिहाई कटौती गरी संघीय संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव पार्टीको प्रथम महाधिवेशन बन्द सत्रमा राखेपछि त्यसलाई लिएर जनमत पार्टीले विरोध गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीले रासोपाको महाधिवेशन बन्द सत्रमा वाग्लेले पेश गरेको अर्थ राजनैतिक प्रतिवेदनमा गरिएको प्रदेश सभा खारेजी प्रस्तावको विरोध गरेको हो। अध्यक्ष राउतले रासोपाले प्रथम महाधिवेशनबाट प्रदेश खारेजीको एजेण्डा लिनु चरम राजनैतिक बेइमानी भएको बताउनु भएको छ। राष्ट्रपतिले भोट माग्ने बेला प्रदेशलाई बलियो बनाउने भनेको कुरा पनि उहाँले सम्झिनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकारको संरक्षण प्रवर्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो धारणा राख्नु भएको हो। अध्यक्ष मगरले व्यवसाय सञ्चालन गर्दा कुनै किसिमबाट मानवाधिकार हनन भएको भए त्यसको कड़ा निगरानी राख्न सरकारलाई सचेत गराउनु भएको हो। अब एकैछिन व्यापारिक विश्राम।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
5: यहाँ राई खन्यू, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिंगा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्ब्रासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
5: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98 64 6 0 र 98 5 10 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 98 5 13 27 800 6 र 98 41 80 56 42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट दोलखा। सम्पर्क नम्बर 98 44 46 53 22, 98 44 46 53 22।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
8: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाका भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि 89 1,40,33,000 रूपियाँ बराबरको बजेट ल्याएको छ। जिल्लाको व्यवसाय नगरपालिकाको उपप्रमुख कमला बस्नेतले आगामी आर्थिक वर्ष 2083-84 को लागि 89,40,33,000 रूपियाँ बराबरको बजेट आज नगरसभामा पेश गर्नु भएको हो। त्यस्तै जलाखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि 59,71,00,000 बराबरको बजेट ल्याएको छ। नगरपालिकाको 18 नगरसभामा उपप्रमुख कृष्णमाया खड्का बुढाथोकीले आगामी आर्थिक वर्ष 2083-84 को लागि 69,71,98,000 रूपियाँको बजेट पेश गर्नु भएको हो। जिल्लाको गौरी शंकर गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको लागि 69,64,64,38,500 रूपियाँको बजेट सभामा पेश गरेको छ। आगामी आर्थिक वर्षको लागि पालिकाले नीति तथा कार्यक्रम सहित 69,64,64,38,500 रूपियाँ बजेट सभामा पेश गरेको छ भने जिल्लाको सैलुङ गाउँपालिकाले 61,60,000 बजेट सभामा पेश गरिएको गाउँपालिकाको उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो। त्यस्तै जिल्लाको मेलुङ गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको लागि 54,00,000 रूपियाँ बराबरको बजेट सभामा पेश गरेको छ। पशु सेवा कार्यालय दोलखाले बर्ड फ्लू रोग सम्बन्धी उच्च सतर्कता अपनाउन कृषकहरूलाई आग्रह गरेको छ। बागमती प्रदेशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएसँगै जिल्लामा उच्च सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको हो। काभ्रेमा बर्ड फ्लू संक्रमण पुष्टि भएसँगै कुखुरा जन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन जिल्लाका कृषकहरूलाई अनुरोध गरिएको कार्यालयका पशु सेवा कार्यालय दोलखाका पशु स्वास्थ्य प्राविधिक एवं सूचना अधिकारी प्रकाश थापाले बताउनु भयो। उहाँले घरपालुवा पंक्षी हाँस कुखुरा आदिलाई जंगल तथा अन्य चराहरूको सम्पर्कमा आउन नदिने सम्पूर्ण पंक्षी पालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निसंक्रमण गर्ने तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने पंक्षी तथा पंक्षीजन्य उत्पादन कौशल प्रसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनेरी प्रमाणपत्र मात्र लिएर मात्र गराउने पनि पंक्षी फार्म वा अन्य पंक्षी पालन वा अस्वाभाविक रूपमा पंक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा कार्यालय वा स्थानीय तहको पशु सेवा शाखामा सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नुभयो। दोलखामा गत जेठ महिनामा 3 व्यक्ति हराउनु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत जेठ महिनाको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 3 व्यक्ति हराउनु भएको हो। जिल्लामा हराउनु भएको मध्ये 3 फेला पर्नु भएको छ। आर्थिक गणना 2083 अन्तर्गत काभ्रे प्लाञ्चोक जिल्लामा 21,835 प्रतिष्ठान गणना भएका छन्। गणनाको अन्तिम विवरण आउन बाँकी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने बताइएको छ। जिल्ला आर्थिक गणना कार्यालयका अनुसार प्राप्त प्रारम्भिक तथ्याङ्कले जिल्लाको आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत गरेको छ। यसअघि 2075 सालमा सम्पन्न आर्थिक गणनामा जिल्लाभर 14,282 प्रतिष्ठान सूचीकृत भएका थिए। हालको प्रारम्भिक विवरण अनुसार 7 अवधिमा प्रतिष्ठानको संख्या 7,553 वृद्धि भएको हो। रामेछाप जिल्लाको सदरमुकाम मन्थलीलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित 2074 सालमा स्थापना गरिएको रामेछाप बहुप्राविधिक शिक्षालय अहिले अस्तित्व जोगाउने संघर्षमा पुगेको छ। सरकारवालाको लामो पहलपछि स्थापना भएको शिक्षालय 156 रोपनी क्षेत्रफलमा फैलिएको छ। पर्याप्त भौतिक पूर्वाधार प्रयोगशाला आवश्यक सुविधा हुँदाहुँदै पनि पछिल्लो वर्षमा विद्यार्थी निरन्तर घट्दै जाँदा शिक्षालय सञ्चालनमा गम्भीर चुनौती थपिएको हो। 3 डिप्लोमा तह अन्तर्गत कृषि बाली विज्ञान पशु विज्ञान र फूड्स एण्ड डेरी टेक्नोलोजी विषयमा अध्ययन हुँदै आएको छ। यो शिक्षालय उत्कृष्ट प्राविधिक संस्थाको रूपमा समेत सम्मानित भएको थियो तर हाल विद्यार्थी अभावका कारण शैक्षिक गुणस्तर नियमित कक्षा सञ्चालन र दीर्घकालीन स्थायित्वमै प्रश्न उठ्न थालेको छ।

अब बाँकी प्रसंगहरू पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष विष्णु पौडेललाई गैर कानून ढंगले थुनाम राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाईको आदेश माग गरिएको छ। पौडेलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दीपक भट्ट र कमल सुकिशोर माल्लापानी समूहको शेयर लेनदेनमा चिन्जान गराइदिएको बयानका आधारमा पक्राउ गरिएको हो। थप गरेको थियो। पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाड़ीमा राखेर काठमाडौँ ल्याइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनको कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ। असार 11 गते बिहिबार बिहान 11 बजे बस्ने गरी तय भएको बैठक असार 12 गते शुक्रबारसम्म सारिएको हो। संघीय संसद सचिवालयले आज सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी गराएको हो। सूचनामा प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुखले असार 12 गते शुक्रबार दिउँसो 1 बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख गरिएको छ। शिवालयका महासचिव पद्मा प्रसाद पाण्डेले हस्ताक्षर गरेर सूचना जारी गर्नु भएको हो। साढे सोह्र लाख नगद सहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ पर्नु भएको छ। पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका 45 वर्षीय दिलीप अग्रवाल रहनु भएको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो। न्यूरोडमा मोबाइल होम नामक इलेक्ट्रोनिक पसल सञ्चालन गर्नुभएका उहाँबाट स्रोत नखोलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। यसका लागि यसका साथै काठमाडौँ महानगरपालिकाका 22 पियुखाकबाट 8.5 लाख सहित प्रहरीले नुवाकोटका 22 वर्षीय सविन तमाङ र बाफल बस्ने 73 वर्षीय विनोद अग्रवाललाई पक्राउ गरेको जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टाइनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले आज जनाएको छ। अब्बास अराघचीले हमासको राजनीतिक ब्यूरो सदस्य बासेम नाइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको इरानी टेलिभिजनले जनाएको छ। पश्चिम एसियामा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भए तापनि लेबनान लगायतका क्षेत्रमा जारी सैन्य कार्यवाहीको तत्काल र स्थायी समाप्ति निर्धारण गरिएको थियो। हमासले उक्त सम्झौताको स्वागत गर्दै इजरायलसँगको 2 वर्षभन्दा लामो युद्धबाट ध्वस्त भएको गाजापट्टीमा हिंसा अन्त्य गर्न आवश्यक सहयोग गर्ने आशा व्यक्त गरेको छ। इरान प्यालेस्टाइनी जनताको कट्टर समर्थक हो, जसले यसलाई सन् 1999 इस्लामिक क्रान्तिपछि आफ्नो विदेश नीतिको आधारशिला बनाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नेतृत्व चयनको लागि चितवनमा निर्वाचन कार्यक्रम जारी। केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेहरूको प्रारम्भिक नाम होले। सार्वजनिक उपसभापति र महामन्त्रीमा 6 जना आकांक्षी। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको बेला गरेको बाचा र सत्तामा पुगेपछि देखाएको व्यवहार फरक देखिएको एमाले महासचिव शंकर पोखरेलको टिप्पणी। र इरानका विदेश मन्त्री अब्बास अराघची र हमासका राजनीतिक ब्यूरोका सदस्य बासेम नयम बीच भेटवार्ता। हवस् त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ, राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि, हाम्रै चरीकोट सादो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ, साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङ्डुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840-88-86-92, सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरप डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814842142। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल, दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
10: विनेपचार, जिलु, सापकोटा गाउँ, सरस्वती र देवी, हामी सिलोक भन्न लागि छौँ।
11: टिका देवी सापकोटा, वार्ड नम्बर 4, भीमेश्वर नगरपालिका, सापकोटा टोलो हाम्रो घर। अब हामी दिदी बहिनीले उकायौँ के चाहिँ उकाउँ त, अब हामी सिलोक चाहिँ भन्नु पर्यो।
10: ए आमा तिमी त पापिनी रहिछौ, 10 महिना सर्वलिएउ, भोको पेट गरी फुको केश गरी अर्कालाई सम्भिदिए। ए बाबु तिमी त
11: हामी अगमा कहीँ
10: भएली पातली सुन्दर छैन लाउने बिरी, आफ्ना जीवको सम्भार गरौँ आउँदैन जवान फेरि। राति उठ्नै परो मकै पिन्नै परो तिन पाखीले रात गलो, हात पनि फुक्यो मानी पनि बाँच्यो बजाइले उठ्नै परो। बुहारी नानी समाज बुहारी ले मखा

नमस्कार साथै नमस्कार नमस्कार साथै हार्दिक स्वागत म प्रदीप सेन्चुरी आजको यस श्रृंखलामा एउटा वास्तविक कथा कथा भन्दा पनि बोगाई र उहाँले आफ्नो मनको भावना पोख्नु भएको छ कथा मार्फत र यो सत्य घटनामा आधारित कथा उहाँको आफ्नै जीवनमा घटेको घटनालाई कथा मार्फत प्रस्तुत गर्न खोज्नु भएको छ मेरो आवाजमा र नानुजीको कथा रहेको छ कथाले गलत अर्थ नलागोस् भन्ने मेरो कामना कथाले गलत अर्थ नलागोस् भन्ने मेरो कामना हो समाजमा गलत सन्देश नफैलाओस् भन्ने पनि मेरो समाजमा गलत सन्देश नफैलाओस् भन्ने पनि मेरो चाहना हो तर कतिपय कथाहरू त्यस्तै हुन्छन् जुन कथा भोगिन्छ देखिन्छ जहाँ बनावटी पनि हुँदैन जे सत्य हो त्यही नै हुने गर्दछ र यो कथा पनि त्यस्तै रहेको छ नानुजी एक विवाहित महिला र नानुजी एक विवाहित महिला तर विवाहित भए पनि उहाँले आफ्नो परिवारबाट आफ्नो श्रीमानबाट माया पाउनु भएन उहाँले सोचेको जस्तो जीवन भएन जहाँ उहाँ खुशी रहन सक्नु भएन उहाँको मनको इच्छा घर परिवारले बुझ्न सकेन भने मन त उसै बेहाल बुझ्न सकिएन भने मन त उसै बेहाल हुने नै भयो पैसा मात्र सबै ठूलो कुरो होइन बोली वचन माया त्यो पहिलो प्राथमिकतामा रहने गर्दछ र जब मन दोमन हुन्छ त्यहाँ अरू कुनै पात्रको आगमन हुन्छ र उहाँको जीवनमा पनि अरू कुनै पात्रको आगमन भएको छ र उहाँले त्यही आगमन आगमन आगमन आगमन भएको छ आगमन भएको छ आगमन भएको छ आगमन भएको छ आगमन भएको छ जुन पात्र अविवाहित आगमन भएको छ

आगमन, उसको अर्को पात्रको आगमन, अर्को पात्रको आगमन भएको छ र मान्छे के सोच्ने आगमन भएको छ र मान्छेले के सोच्ने गर्दछ भने, जब आफूले कसैलाई धेरै माया गरिन्छ, ऊबाट माया पाइँदैन, उसको साथ पाइँदैन, उसको केही पनि पाइँदैन भने उसले अन्त्यमा के सोच्ने गर्छ भने, यदि मैले माया गरेको माया पाइँदैन भने उसको दिमागमा एउटा असर पर्ने गर्छ। माया पाइँदैन भने त्यो कुराबाट उसको दिमागमा एउटा असर पर्ने गर्छ। कसैले मिठो बोलिदियो, कसैले माया देखाइदियो, कसैले मिठो बोलिदियो, कसैले माया देखाइदियो भने कसैले मिठो बोलिदियो, कसैले माया देखाइदियो भने उनी उसलाई सर्वस्व लाग्छ, प्यारो लाग्छ र अन्त्यमा सोच पनि आउने रहेछ। के सोच भन्दाखेरि, यदि मैले माया गर्दाखेरि कसैले मेरो मायाको मूल्य राख्दैन भने, त्यसलाई आफ्नो ठान्दैन भने, उसले मलाई माया गर्छ, उसको मायाको मूल्य मैले राख्नुपर्छ, उसको मायालाई मैले बुझ्नुपर्छ, त्यही बुझाइ त्यही सोच यहाँ पनि आएको हुन सक्छ। धेरै आएको आएको आएको आएको आएको हुन सक्छ। उसको ल्याउन भइरहनेछ र उसको आगमन सँगै भइरहनेछ र उसको आगमन सँगै र उसको आगमन सँगै आफूले पाएको माया, आफूले पाएको केयरलाई भावनामा उतार्नु भएको छ नानुजीले। त्यही भावना प्रस्तुत गर्न गइरहेको छु र कथाको शीर्षक रहेको छ सिन्दुर बिनाको श्रीमती।

को पूजा फै कुरा बुझाई सतको बाते बाल नल गर्दिन दुख यसै छ सुख

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू,
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844640608, 9844640608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: गौरीशंकर संरक्षण

0: तथा सरकार वाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगरटी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पाडे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।

0: प्रोप्राइटर चरीकोट का लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 7 बजेको छ।

0: लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढ़ीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
8: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्रदेशल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
7: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन, नपत्या सुन त यहाँ।
9: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
7: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844992992।

0: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादोबाट प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761314 र 9761345। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
3: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
4: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
3: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
4: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरेछ आजकल?
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
6: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133014। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
11: नमस्कार, मेरो नाम राम केशरी चर्मकार हो। मैले चाहिँ असारे गीत सम्बन्धी, सहकारीको असारे गीत सम्बन्धी लेखेर ल्याएको छु, सुनाउन लागेको छु, सुनिदिनु होला।
12: असारको महिना मलाई फुर्सद छैन, धानको खेती गर्ने हो, नगरी काम पुग्ने छैन खाना,

त्यति कुरा पनि सिमी बोडी छ नि हो। शनिबारको हाटमा लान्छु बोडी साथमा 200 को बेच्नलाई, सकारी हाम्रो बचत गर्छु राम्रो ऋणको कारोबार मेट्नलाई, फजुल खर्च घटाई आम्दानीलाई बढाई सकारीमा बचत छ।

बस्ता ऋण लिनलाई सजिलो सहकारी हाम्रो गरौं सबले राम्रो ऋण लिनलाई सजिलो दोलखा जिल्ला सहकारीको किल्ला नबनाऊ है धमिलो गरौं सबले सल्लाह अनि कुरा मिल्ला नबनाऊ है धमिलो सहकारी माथि विश्वास गरौं साथी पालन गरौं नियमको हाम्रै छर छिमेक पुर्याउँ सबले विवेक पालन गरौं नियमको दुःखको नि साथी सुखको नि साथी सहकारी संस्था हो हाम्रो छर छिमेक कुरा बुझौं एक एक सहकारी संस्था हो यो सजिलो संस्था ऋण नतिरी बस्दा आफैलाई हो घाटा होइन कस्तो नबुझेको जस्तो आफैलाई नै हो घाटा युवा पुस्ता जागौं नेतृत्वमा लागौं बढाउँ आफ्नो क्षमता युवा पुस्ता जागौं विदेश जान छाडौं देशमै खोजौं सुविधा ठूला ऋणीहरूले ऋण तिरौं हजुर आलटाल नगरौं दोलखा जिल्ला सहकारीको किल्ला

मेरो नाम निर्मला थापाले, पोटी मेलुङ गाउँपालिका, अहिले हाल चरीकोट चरियाङमा बस्छु म। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असारे गीत गाउन मन लागेर म सगिन एफएममा भदौरेको एकजना दिदीको साथमा दोहोरी गीत गाएको छु, कृपया सुनिदिने होला। त्यसपछि म एक्लै गाउन रहर लाग्यो मलाई। खाजा र मैले परेको छिनघरी छिनमा हो आजको दिनमा लैफा परेको फुरा।

काली खानी सरकाली खानी चौमा हो हाम्रो सुनखानीको गाउँमा चौवाराको ठुलो

0: मेरो नाम झलकमाया नर्के, मेरो घर वडा नम्बर 7 भदौरे कालिन्चोक गाउँपालिका।
1: मेरो नाम निर्मला थापाले। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असार गीत गाउँदा साह्रै रहर लागेर चाहिँ सैनिक एफएममा एकजना दिदीको साथमा आएको छु म। सुन्नुहोला कस्तो लाग्छ हजुरलाई।

ಲಾತೆ ಲಾಯ್ ಪುಟುಕಿ ನೆರೋ

छपर अलखान चाच मलाई देखे गर जाए बाई सानो बाबा मलाई देखे गर जाए अहिलेको दसैँ भदौरेको

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलानचोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509463।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल
7: पकायौ? त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
9: पारी बन्दाडो पारी बनाडो।

না ফুলা ফুলছা না কপি লাল আর যা।

जखनी कपलैया बड़ कसबला

मंदा आजा देखनी रहा जा।

भदौ को महीना के तैफानु खारा।

भगवती जाय उतारी करवाए के पोसे को।

0: पशु सेवा कार्यालय दोलखाको अनुरोध।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने। एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने। प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगाएका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने। खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने। मरेका पंक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने। पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने। नियमित हात खुट्टा धुनेर स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। पंक्षी तथा पंक्षी जन्य उत्पादनको असर प्रसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ

0: राम्रोसँग पकाएर मात्र सेवन गर्ने। अकस्मत धेरै संख्यामा पशु बिरामी परेमा वा मरेमा तुरन्तै नजिकको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने। सतर्क बनौ, बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: प्रकाश थापा, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा कार्यालय चरीकोट दोलाखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त
2: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो।

विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथ पुरी उड़ीसा, तिरुपति बालाजी आंध्र प्रदेश, लक्ष्मी नारायण गोल्डन टेम्पल बेलारू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिंग नागेश्वर ज्योतिर्लिंग, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको हो?
2: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
4: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नु हुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
5: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
5: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
4: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844643522, 9844643522।
6: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
7: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ, राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
6: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि, हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
7: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन सरीकोट सानो बाटो चोकमा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हम दर्द देखने भगवान।

समाया भनी हो दौडेरा।

Ndri ko launi ho ba tu lo ti go re ga te o ma ke sa re. Dhabilu ga.

ফুলফুলরি আবাদি নগরে রে ফুলাই না রে সারে কাতিকে বড়ি

इसको गोली आज भन्दा भोले छैन रे आशा जीवनको कति के बोडी साथी।

0: తాపాని అజురకు వ్యచిసావని ఐరైచు మా పాని హరి यो जीवन यसै सुकेको छैन यो घरको पिराइले उकाली ज्यानको चौले ढुङ्गो गलाउँदा गल्दैन घरको मान्छे नबिजेसम्म दानै फल्दैन. यो कलो बान्ने बेला गाउने
1: सुरु गर्ने बेला चाहिँ गाइन्छ त
0: सुरुमा चाहिँ बिहानको झुल्के गाउँ सीताको त पनि बा तिम्रो बेटी छ भने आइरहेछु म पनि
2: हरिया
0: भन्नु काँचो पात पाकेको खुर्सानी बागमती दाई यो ठाउँमा आए सम्झाउने बिर्सानी हरियो शिरामा हेर सुनको सेली छातीमा हेरौ टाक ग्याम्पामा हेर्छु हवल दरबाजे सामलको छैन पहिला त चोपटा गाउँथे अझै पनि गाउँथे अब किनभने हुलमुलमा अलि बिर्सिन्छु.

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमादोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864660 र 9510-89677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्स रे सेवा, र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

casa, barina, voy la que estará.

জুড়ে মইরে লাইখে তালা ডাকে বা

नाला एवढा घर

अनि तिमलाई मात्रै होइन मलाई पनि खान ज्वारी कोटलाई टाँको घुसुनालाई माखो छाली कोरे राखो गैरी बनी खेतमा सालिदान लागो हे बहिनी नानी सालिदानको परालले धर्मशाला छाको तिमी कहाँको कहाँको हामी कहाँको कहाँको तिम्रो र हाम्रो यसै पृथ्वीका रणतालमा ठ्याक्कै भेट भएको यो वनमा छैन क्यारे न्याउली कराउँदैन यो वनमा छैन क्यारे न्याउली कराउँदैन डाँडै

0: तिम्रा दुई बहिनीलाई भेट भएको ठाउँमा परमा हारा चाहिँले के भनेको थिए।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य

0: गौरी शंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय श्री नल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
2: हो पनि किन दुखेको पक्ष हो। तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा

0: साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
6: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
7: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
9: आलु काटी तामा

बैरा के जंदे लाए बोरा कै गायो सुनी बसा नारा लोग।

मुठीरा मुठीला जे रे को सगा नारम तिल मातरे

लेखको चारे कले लगारे देशाय सुने परेरा।

मोर माले दाई दे सानो माया लाई दे उराव दुने म बसेरा।

चरकुनी धलमा लय बालको कलमा मावनरो

सबैलाई ओकारी लागे खोइ खोइ हाम्रो लस्करे अलगति तामारे रामा रामा खोइ खोइ हाम्रो लस्करे।

थैली रे पैसा सारे बरे रुमालय मागने

तिमले रामले झट्टै कुरा गर्ने चटाइ छैन फोनको तर।

नमस्कार, म घनश्याम ओली, दिगो गाउँपालिका वडा नम्बर 4, ज्योतिष केदार। म चाहिँ असारे ठाडो गीत भन्दैछु। सिरुलाई पातेलाई खुकुरी मेरो

Siramalau ni sirba tulo tiko.

मेरो बालापनलाई आजै भेट्ने रहेछ, हे जय लाग्यो जय।

हरियो भनी तिमलाई काँचो पातो झन पाए।

तिम्रो त भन्ने म त छँदैछु नि।

না বলে পনে লাইমো সুকাশনে

मिलेको जस्तो लाले जोबाने छैन सात दो

0: सक्यौ सक्यौ
1: मेट्नु पर्छ है छिटो गर्नु मेट्नु पर्छ आज आकाशमा लै हो आकाशमा हिँड्नेलाई गरुड पङ्खे

ओरी छौ जो माने हो मेलो मेलो मेलो सुभा छिटो आइल छिटो आइल कृष्ण बाउसे घर बाउसे सुजाता बिउल्याउ सरस्वती नि बिउल्याउ उम्बोई बाट मालिङ्गा ल्याए हाम्रै मितले आजको

ढङ्गा बिउला बिउलाउ लागेको झ्याला उगारी हेर्दा लागेछ असार।

0: परमिता गोल घाल घालौ
1: हरियो भनी तो काँचो पात पहेलो बेसार तिम्रो त भनी म छँदैछु नि मेरो पोको छ र होरी हो
0: नाति भिजलाई घुमोडा
1: ए उँभो है जाँदा उँभो है लेखमा जाँदामा जाँदा शिरमा टोकिदियो लगेको खाजा बाटोमा हिँड्दा घप्लकै पोखियो होरी हो
0: छिटो रोप है छिटो रोप मेट्न पर्छ अहिले म पनि आउँछु
2: हेलो बाउसी हजुर ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के
3: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ अर्को साल के हो के हो ए साइली ए माइली छिट्टो मुन्टा र छिट्टो मुन्टी

0: हिलाल लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको तैले
1: एकदम राम्रो।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू: केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843121368, बलराम कर्मचार्य 9844133814। मा प्लान्चोक बेकरी, सामुदायिक अस्पतालको अगाडि, चरीकोट, दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

কাহাকো পিন্ধি লৈ কাহাকো আমি গাওঁ বেছি মা ভেটো বায়।

यतैलाई रोप्ने होइन छुपु छुपु लैयाली मा मुगी मा।

यता फर्क घोसे रुमाल छोसे मोसे म काट दिउँला गाईलाई गा उज्यालो हुँदा पकाएको भात गई त गयो उमुलेर भोलि हाम्रो रोपा

आशा रामको भारी राम्रो खासको गुण गाई

ए असारमा जान्दैन काले दोर्याउन माथाले लै मङ्सिरमा पहिलो दाइ आजको दिन होइ बोलिनौ भने बोल्नै पर्ला कहिले काई पानी परो सिमसिम डोला खाका भिमसिम ढकाइ ल्याउन च्यादरले हरि हरि सुन तरी ढकाइ ल्याउन च्यादरले मायाको चिठी सिरानमा राखी बसिरहेछु सादरले लरी लरी।

लाखो रखाको कति राम्रो स्वाको सिरिमारी भन्स्यो रे

तिमले हामीले लाखु माया अनौठाको बिर्स्यौ गीता

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। पशु सेवा कार्यालय दोलखाको अनुरोध।
0: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसायी तथा सरोकारवाला महानुभावमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध। बागमती प्रदेशको काठमाडौँ, काभ्रेप्लाञ्चोक लगायतका अन्य जिल्लाहरूमा उच्च जोखिमयुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलिन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
2: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त? पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने, प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने,
0: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टिकिरा वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने, खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने,
2: फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने, मरेका पक्षीलाई यथाशक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने, पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाको उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, पक्षी तथा पक्षी

0: मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घासेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
0: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो शैलो सामुदायिक एफएम बैनेबी थोप्लो सात मेगा हर्ट्जबाट म बदे प्रसाद सापकोट आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ शुक्ल पक्ष सन 2026 जून 25 तारीख आषाढ़ 11 गते बिहीबार आज निर्जरा एकादशी को व्रत करने र तुलसी को बिउ राख्ने दल राख्ने दिन हो। धार्मिक महानुभावहरूले आज एकादशीको व्रत गरेर तुलसीको दल राख्नुहोला। अब स्तुति गरौं। आयु द्रोण कुमार कैसरी हो सक्षण कल्पै भरे।

0: नारायण
1: अब यो ज्येष्ठ महिनाको शुक्ल पक्षको एकादशी जसलाई भनिन्छ चाहिँ निर्जरा निर्जरा एकादशी हो ज्येष्ठ महिनाको शुक्ल पक्षको एकादशी महात्माले कति कुराको विस्तार गरिदिन्छ भनेदेखि सुन्नुहोस् यो समनका आदि भनेकन समनका आदि नामेरका 88,000 ऋषिहरूका प्रति गुरुशुद्धजीले बताउनु भएको अनि सोही कथाहरू ल्याएर परमात्मा प्रभु भगवान कृष्णचन्द्रले हस्तिनापुरमा राज्य गर्नुभएका महाराज युधिष्ठिरलाई बताउनु भएको जुन किसिमको कथाहरू हुन् सोही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गर्न लागिरहेका छन्। अब हिजो आज त हेरिबस्नु त 3:30-4 बजे नै उज्यालो हुन्छ हामीहरूको नुहाई धुवाई उहिले भइसक्यो हामीहरूको पूजा आज पनि भइसक्यो सारा सम्पूर्ण कुरा भइसक्यो ल अब यति यो महात्म्य सुन्न पाएदेखि बडो मजा आउँथ्यो भनेर भने हामी आशमा परेका छौँ अलिकति आश गरेर बसेका छौँ। अब त्यसरी जो आश गरिदिनु यहाँहरूले आश गरिदिनु कति राम्रो कुरा छ कति असल कुरा छ अलिकति यहाँहरूको आशा पुरा गर्नको खातिर म पनि तयार भएर बसिराखेको छु धेरैबेसो त अनि फेरि यहाँहरूको जो आशा पूर्ण गर्नको खातिरमा अनिखेरि म पनि जो तयारी भइराखेको छु त्यस कारणले गर्दाखेरिमा ल अब म प्रस्तुत गर्न लागिराखेको छु यहाँहरूले राम्रोसँगले सुन्नुहोला अनि किम्बा परिणत अर्मेन निर्जलै एकादशी निर्भ न उपोषिता विधिवत वर्ण मम परमात्म भनेर भनिएको छ कि अनिखेरि अब यस्ता किसिमले गरिकन ए महाराज युधिष्ठिरलाई हेर्नुहोस् त कस्तो त भनेदेखि अब अरू सम्पूर्ण धर्महरूको के प्रयोजन छ र अनिखेरि जो पनि अब जस्तै भनिन्छ कि निर्जरा निर्जरा एकादशीको जो विधि पूर्वकले गरिकन व्रत उपवास गर्नाले गरिकन अनिखेरि सम्पूर्ण नै जो विष्णुको पदहरू प्राप्ति गर्न सक्दछन् मानिसले महाराज निर्जरा एकादशी लिएर त जस्तै जो अब ज्येष्ठ महिनाको शुक्ल पक्षको एकादशीको नाम के हो निर्जरा एकादशी हो अनिखेरि अरू महिनाको जो एकादशीमा जो फलाहार गर्न सकिन्छ भने तर अनिखेरि यी एकादशीमा अनिखेरि फलको त के कुरा जल पनि ग्रहण गर्नु हुँदैन भनेर भनिएको छ लहरी मात्रै निर्जराको अर्थ पानी नै नखाइकन गर्नु भनेर भनिएको छ। तर व्रत गर्ने मानिसहरू अलिकति निर्दो हौला दुब्लो हौला रोगी हौला केही होला अनिखेरि अब निर्दो भए नि व्रत गर्न मन छ अनिखेरि दुब्लो भए नि व्रत गर्न मन छ रोगी भए पनि व्रत गर्न मन छ तर कस्तो त भने यसलाई भने यस्ता किसिमको जुन हो रोगीहरू अनिखेरि अब त्यस्ता दुब्लाहरूले अब निर्ज पानी नै नखाइकन त व्रत गर्नुपर्छ भनेर यो सबैलाई त्यो अर्थ लाग्दैन कुन अब सक्नेलाई मात्रै शरीरमा रोग नभएको जो बलियो अनिखेरि बलियो शरीर भएको त्यस्ता किसिमको जो मानिसले मात्रै यो गर्न सकिन्छ अनिखेरि अब रोगीहरूलाई व्रत पनि गर्नु छ अनिखेरि बचाउनु पनि पर्छ भनेदेखि अब त्यस्ताले जो फलफुल गरेर हुन्छ अथवा अर्थ गरेर हुन्छ अनिखेरि जुन किसिमले भने पनि अनि त्यो बाँच्ने बाटो गर्नै पर्छ हजुर नगरिकन हुँदैन जब त्यस्ता किसिमले गरिकन उतापट्टि अनि जो ती कुराहरू अनि जस्तै जल पनि जो ग्रहण गर्नु हुँदैन भनेर भनिएको छ तापनि तर आफ्नो शरीर हेरेर मात्रै अनिखेरि व्रत गर्नुपर्छ महाराज व्रत गर्नुपर्छ अनि अब भनिएको छ कि जस्तै त्यो पानी नै नखाइकन व्रत गर्नुपर्छ भनेर भनिदिनु छैन त के भनेको छ शास्त्रमा इच्छु आप पयमूलम ताममूलम फलमौषिनम भक्ष्य देवी कर्तव्य सनन्दन दिखा क्रिया भनेर भनिएको छ। इच्छु भनेको उखु खानुहुन्छ यस्तो व्रत गर्न लागे बेलामा आप भनेको पानी खानुहुन्छ पय भनेको दुध खानुहुन्छ पयमूलम अनि तामुल भनेको जो पान खानुहुन्छ फलम औषधि केही फलफुलहरू खानुहुन्छ अनिखेरि अब रोगी शरीर रहेछ भनेदेखि औषधि पनि खानुहुन्छ औषधि खानलाई अनिखेरि अब केही नखाइकन औषधि खाएपछि त्यो औषधि लाग्छ त्यस कारणले गर्दाखेरिमा औषधि खानलाई केही चिज खाएको त्यो दोष लाग्दैन महाराज त्यसलाई जुन हो मैले यस्तो चिज खाएँ यस्तो व्रत गर्दा भन्ने त्यो निर्णय लिनु हुँदैन है अनि उतापट्टि जुन हो अनि त्यो केही नखाइकन त्यो औषधि खायो भने त्यसले बाधा गर्छ भनेदेखि त्यसको जो बाधा विरोधलाई निराकरण गर्नको खातिरमा अनिखेरि यो खाएको भनेर भनेको त्यो परमात्मा प्रभु भगवान्ले बुझेको हुन्छ। महाराज हेर्नुहोस् जब त्यस्तो गर्यो फलम औषधि भविष्य देवी कर्तव्य स्नान दान अधिकार क्रिया त्यस्तो गरेर कथम कदाचित केही खाइएछ भने पनि सकेसम्म नहुने त्यति भन त स्नान गर्ने मुख खोकाले हात पाउहरू धुने अनि त्यस्तो गरेर फेरि व्रत गर्नु दान गर्नुहुन्छ भनेर शास्त्रमा बताइएको छ। अनिखेरि त्यस कारणले गर्दाखेरिमा ज्येष्ठ महिनाको शुक्ल पक्षको अनिखेरि एकादशीको नाम के हो निर्जरा हो महाराज हेर्नुहोस् हे महाराज युधिष्ठिर अरू महिनाको जो एकादशीमा अनिखेरि उता फलाहार गर्न सकिन्छ भनेदेखि तर यस यही एकादशीमा अनिखेरि उतापट्टि फलको त के कुरा अनिखे जल पनि हुँदैन भनेर भनिएको छ. अब आफ्नो जो शक्ति कस्तो छ शक्ति अनुसारले गर्नुपर्छ शास्त्रले जुनसुकै कुरा पनि भन्छ अनिखेरि अब भन्छ भनेर अनिखेरि पुर्याउनलाई सकिँदैन. महाराज हेर्नुहोस् अनि व्रत गर्न मन छ शरीर रोगी छ अनिखेरि त्यस्ताले बडो विचार गरेर गर्नुपर्छ. अनिखेरि एकादशी अनिखेरि जस्तै जो अनिखेरि जो ग्रीष्म ऋतुमा पर्दछ अनि बडो कष्ट र अनिखेरि तपस्याका साथ अनि व्रत गर्नु पर्दछ. अनि अत अरू एकादशी भन्दा अनि अब यी एकादशीको जो महत्व धेरै ठुलो छ अनिखेरि तसर्थ अनिखेरि यो दिन व्रत बस्नाले गरिकन आयु र आरोग्य अलिखेरि बढ्दछ महाराज हेर्नुहोस् अलिखेरि साथै उत्तम लोक पनि जो प्राप्त हुन्छ अनिखेरि महाभारतमा भनिएको छ कि जस्तै अधिक मास सहित एक वर्षमा जम्मा कतिवटा पर्छन् त भने यसलाई भन्दाखेरि 26 एकादशी पर्छ महाराज. अब अधिक मास नभएका वर्ष 24 मात्रै हुन्छ अनिखेरि अधिक मास भएको वर्ष अनिखेरि दुईटा बढी हुन्छन् पद्मिनी र परमा भनिन्छ एकादशी दुईटा हुँदाखेरि कतिवटा हुन्छन् जम्मा 26 हुन्छन् 26 एकादशीहरू पर्दछन्. अब ती मध्येमा अरू कुनैको जो व्रत नबसे पनि अनिखेरि अब निर्जरा एकादशीको जो व्रतहरू गर्नाले गरिकन पुरा एकादशीको व्रत बसेको जो फल प्राप्त हुन्छ अरू एकादशीको व्रत अनि गरेको समान फल मिल्छ महाराज. निर्जरा एकादशीको जो व्रत गर्नाले गरिकन अनि पृष्ठते मिथुनस्ते एकम शुक्ला एकादशी भवेत ज्येष्ठे मासी प्रतिदिन सव्याज लवर्जित भनेर भनिएको छ कि यस्ता यस्ता किसिमले गरिकन उतापट्टि त्यसरी व्रत गर्नुपर्दछ. अर्थात् निर्जर व्रत गर्ने अनि व्यक्तिले स्नान त पर्दास अनिखेरि आचमन पनि जो गर्नुहुन्छ आचमन गर्दाखेरिमा पनि भने ज्यादै थोरै पानी लिनुपर्दछ महाराज. यस्तो गायत्री दीक्षाहरू गर्दाखेरिमा अलिकति थोरै मात्रै पानी आचमाउनुपर्छ भनेर भनिएको छ अनिखेरि. तर एक थोपा पानी पनि पिउनु हुँदैन भनेर भनिएको छ. अनि यदि अरू कुनै जो किसिमबाट त्यहाँबाट अनिखेरि जल पिएमा व्रतभङ्ग हुन जान्छ भनेर बताएको छ. तर अब त्यसमा पनि जो अघि नै पूर्वै पहिला बताइयो अनिखेरि अब त्यो शरीर कस्तो छ त्यो शरीर अनुसारले गरिकन त हुन्छ अनि त्यस कारणले गर्दाखेरिमा अनिखेरि शरीर त्यस्तो रोगी अथवा त्यस्तो दुब्लो भएको मानिसलाई अनिखेरि यो गरेको कुरा कहिले पनि भन्नु हुँदैन. अनि है उतापट्टि भीमसेनले अभ्यास मुनि कहाँ गएर त्यहाँबाट ठूलो अनुरोध गर्ने काम गर्नुभयो. मेरो पूज्य माता कुन्ती र पूज्य भ्रात महाराज युधिष्ठिर तथा अर्जुनको सहदेव द्रौपदी सहित भएर एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत गर्नु भन्दछन्. अनिखेरि हजुर अनि कस्तो पनि यसलाई भने विचार गर्नुहोस् कि म के गरू के गरू 15 पछाडि यो एकादशी जो आउँदछन् र अनिखेरि हामी घरमा एकदमसितले झगडा उत्पन्न हुन्छ महाराज हेर्नुहोस् अब कसरी भनेदेखि अब कोही गर्नुपर्छ भनेर भन्ने कोही गर्न सकिँदैन भनेर भन्ने त्यस्तो हुन्छ र त्यस्तो हुँदाखेरि बडो विवाद हुन्छ. तर विवाद गर्नु हुँदैन अनिखेरि अब उसलाई अन्नको जो आहुतिहरू नदिएमा अनि मलाई धेरै दुःख हुन्छ महाराज हेर्नुहोस् अब यो प्राणलाई के गर्ने अन्नको जो आहुति पो दिनुपर्छ त हजुर. अनिखेरि जो जठराग्नि भनेको भित्र आगो बल्छ हजुर हाम्रो भित्र जो अग्निहरू छ अनिखेरि अब त्यो जठराग्नीलाई आहुति के दिने त अन्नको आहुति दिनुपर्दछ हजुर हामीले अनिखेरि अब त्यस्तो दिनुभयो. अनिखेरि शरीरको रक्षा गर्नु अनि अब मानिसको जुन परम धर्म हो अनि अब यस कारणले गर्दाखेरिमा हजुर यस्तो यसको उपाय बताउनुहोस् भनेर जब भनिसकेपछि उपरान्त जसमा जस्तै जो सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस् भनेर भन्छन् नि अब कोही उपमा हाल्दाखेरिमा जब त्यस्तो भन्छन् अनिखेरि जब त्यस्तो गरिएपछि अनिखेरि व्रत पनि पूर्ण होस् निष्फल पनि नहोस् अनि फेरि मान्छेलाई जुन बाधा पनि नपरोस् भनेर भन्न खोजेको छ यो। अनि फेरि जब त्यस्तो गरौँ अनि फेरि जस्तो जो वर्षमा एक दिन गर्नु परोस् कि म मनमा कुनै दुःख नहोस् है, जस्तै जो 24 एकादशीको जो फल त्यो व्रत गर्नाले गरिकन मिलोस् महाराज, यो निर्जरा एकादशीको व्रत गर्नाले गरिकन मिलोस्। अनिखेरि अब अरू गर्न सकिँदैन भने अब यो व्रत यो एकादशीको राम्रोसँगले गरिकन गर्नुपर्छ। मलाई स्वर्गमा आफ्नो शाखा सन्तानको सम्पूर्णको जो साथ जान पाइयोस् अनिखेरि भनेर भनिसकेपछि ब्याहीले भन्नुभयो, हो ज्येष्ठ महिनाको शुक्ल पक्षको एकादशीको नाम निर्जरा हो, अनिखेरि यसमा जल समेत जो ग्रहण गर्नु हुँदैन भनेर भनिएको छ। अनिखेरि जो निर्जरा एकादशीको जो व्रत श्रद्धा भक्ति सहित जसले गरिन्छ अरे भनेदेखि उस्ता किसिमको जो मानिसलाई कस्तो हुन्छ त भने उसलाई भनेदेखि स्वर्ग प्राप्ति हुन्छ। अनिखेरि व्रतमा पितृहरूको जो निमित्त हो उतापट्टि जो पंखाहरू भयो, छाता भयो, अनि कपडाको जो जुत्ताहरू भयो, सुन साँडीहरू भयो, या माटोको भाँडा र त्यहाँबाट फल इत्यादि दान गर्नुपर्दछ। अनिखेरि सबैलाई जो खुवाउनु, अनिखेरि उतापट्टि जो मुखले ओम नमो भगवते वासुदेव आयो यो द्वादश अक्षर 12 अक्षर भएको मन्त्रहरू पढ्नु पर्दछ। अनिखेरि जस्तै जो श्रीमद् भागवत पुराणको मुख्य सार नै यही हो। अनिखेरि श्रद्धा भक्ति राख्नु, अनिखेरि नास्तिक हो, अनिखेरि सङ्गत नगर्नु, अनिखेरि दृष्टिले जुन भगवानमा प्रेम राख्नु, अनिखेरि सबैलाई अनिखेरि वासुदेवको जुन हो रूपहरू सम्झेर त्यहाँबाट अनिखेरि नमस्कार गर्नुपर्दछ। हजुर, हामी नमस्कार गर्छौँ जोसुकैलाई पनि। त्यो नमस्कार गर्नु नै किन सम्झेको त भने यसलाई भने कसलाई सम्झेको, भगवानलाई जो सम्झेर नमस्कार गरे हो महाराज। हेर्नुहोस्, अनिखेरि अब कसैलाई नराम्रो वचनहरू नबोल्नु, कहिले पनि बोल्नु हुँदैन। अनिखेरि अपराध गर्नेलाई पनि क्षमा दिनुपर्दछ। अनिखेरि क्रोध भनेको रिस नगर्नु कहिले पनि, अनिखेरि सत्य कुरा गर्नु। अनिखेरि अब जो यहाँ हृदयभित्र प्रभुको जो मूर्तिको ध्यानहरू गर्नुपर्दछ महाराज। हेर्नुहोस्, जस्तै मुखबाट द्वादश अक्षर, हजुर हाम्रो मुखबाट द्वादश अक्षर भनेको 12 अक्षर भएको त्यस्ता किसिमको मन्त्र ओम नमो भगवते वासुदेवाय भन्ने त्यस्ता किसिमको जो मन्त्र जपिरहनु पर्दछ। त्यस्ताले पूर्ण फलहरू प्राप्त गर्न सकिन्छ। अनिखेरि अब दिउँसभर भजन गर्नुपर्दछ, अनि रातिमा अनिखेरि रामलीला कृष्ण लीलाको जो कीर्तनहरू गर्नुपर्दछ। अनिखेरि जागरण बस्नुपर्दछ। अनिखेरि द्वादशीको दिन अनिखेरि पहिले जो ब्राह्मणलाई अनिखेरि दक्षिणा दिएर अनि भोजन गराउनु पर्दछ। अष्टमेध यज्ञको जुन हो उतापट्टि समान फल प्राप्त गर्नेछ। अनि तसर्थ त्यहाँबाट उतापट्टि कस्तो त मान्छेलाई पनि परमा यस्तो जो श्रद्धा भक्तिबाट जो व्रत गर्नाले गरिकन कल्याण प्राप्त हुन्छ हो। अनिखेरि जो प्राणी मात्रले अनिखेरि वासुदेवको जो प्रतिमा यहाँ मात्र सम्झिन्छ, वासुदेव भगवानको जो प्रतिमा मात्रै सम्झिन्छ, भगवानको पूजा गर्दाखेरि सुनको प्रतिमा राखेर गर्नु भनेर भनिएको छ पूजा गर्दाखेरिमा। अनिखेरि त्यो सुनभित्र भगवान बस्नुहुन्छ भनेर भनिएको छ। हो हिरण्य गर्भ गर्भस्थम हेमम बीजम विवापस अनन्त पुण्य फलत अत शान्ति प्रयोग छ भनेर भनिएको छ। हिरण्य भनेको के हो? सुन। अनिखेरि त्यो सुनभित्र परमात्मा प्रभु भगवान बस्नुहुन्छ। कसरी? जस्तै जो बच्चा अनि जो उतापट्टि आमाका गर्भभित्र जुन किसिमले बस्दछ त्यस्तै किसिमले गरिकन परमात्माहरू भगवान् त्यो सुनभित्र बच्चाको रूप लिएर बस्नुहुन्छ। अनिखेरि त्यसको त्यसले गर्दाखेरिमा उतापट्टि जो प्रतिमा राखेर मात्र जो पूजा गर्नुपर्दछ उसलाई पनि सबैले जो प्रणाम गर्ने यो ठान्दछन्। अनिखेरि द्वादश्यम देवदेवेश पूजनीय त्रिविक्रम गन्ध पुष्पेश तथा दिवै बारेभी प्रणय धर्म भनेर भनिएको छ कि जब त्यस्ता किसिमले गरिकन अर्थात् एकादशीको दिन रात निर्जर व्रत बसेर त्यहाँबाट अनिखेरि एकादशीको बिहान स्नान गरेर अनिखेरि त्रिविक्रम नारायणको त्यहाँबाट अनिखेरि चन्दन भयो, फुल भयो, धुपबत्तीहरू भयो, यादि गरिएका त्यस्ता किसिमको जुन बारम्बार श्रीहरूलाई प्रणाम गर्नुपर्दछ र अनिखेरि व्रतको पारायण गरेर अनिखेरि प्रसाद ग्रहण गर्नुपर्दछ। साथै निर्जलाको महात्म्य सुन्नाले गरिकन पनि सम्पूर्ण दिव्य चक्षु प्राप्त हुन्छ। प्रभुले आफ्नो जो मनभित्र चाहिँ प्रकट भएर त्यो एउटा दर्शन दिनुहुन्छ तसर्थ अनि यी एकादशीलाई अनि पाण्डवीय अनि यहाँ भीमसेनी पनि भनेर भन्दछन् अनि त्यस्तो भन्न पनि सकिन्छ। तब व्यासजीले भन्नुभयो कि यदि जेठ महिनाको जो शुक्ल पक्षको एकादशीको व्रत गर्यो भनेदेखि तिम्रो एकादशीहरूको अनि व्रत नलिएको जुन पाप छ त्यो यो पाप पक्कै पनि नाश भएर जान्छौ। यसमा कुनै एकादशीको जोडोबद्ध सूर्योदयदेखि द्वादशीको सूर्योदयसम्म अनि पानी पनि जो खानु हुँदैन यही एकादशीको दिन एउटा घडा बारेर त्यहाँबाट दान गर्नाले गरिकन के हुन्छ त भने यसरी पनि सबै पाप नष्ट भएर जान्छन्। अनिखेरि अब यी एकादशीको विधिपूर्वकले गरिकन अनिखेरि उपवास बस्नाले गरिकन सबै बाह्र महिनाको हो र अनिखेरि अधिक मासका जो एकादशीको व्रत गरेको फल प्राप्त हुन्छ अनि यो सब सन्देह छैन भनेर त्यहाँबाट व्यासले भीमसेनलाई जो उपदेश गर्नुभएको र गरेकोले अनिखेरि अब यसलाई अब उतापट्टि जस्तै जो पाण्डवी एकादशी पनि भनिन्छ महाराज हेर्नुहोस् अनिखेरि जब हामीहरूले यो कथा कहाँबाट ल्यायौँ ब्रह्म वैवर्ती पुराणबाट हामीहरूले ल्याएका छौँ अनिखेरि अब यतापट्टि जो के हो त भने यसलाई भने आज जो परमात्मा पूर्व भगवान्को पूजा गर्दाखेरि म ओम त्रिविग्रहाय नमः भनेर पूजा गर्नुपर्छ अनिखेरि शक्तिको पूजा गर्दाखेरि म ओम पद्मा शक्त्यै नमः भनेर जो पूजा गर्नु होला अनिखेरि यस्ता यस्ता किसिमले गरिकन पूजा आज गर्ने अनिखेरि तुलसीको जुन हो तपाईँले दलहरू राख्नुपर्छ अनिखेरि मजाले उता व्रत भन्ने कुरो जे जति सकिन्छ त्यतिले नै स्नान गर्ने पूजा गर्ने अनिखेरि पूजा गर्ने प्रसादीहरू ग्रहण गर्ने अलिकति त्यस्तो गर्ने अनिखेरि अब व्रत भन्ने कुरो जुन किसिमले सकिन्छ सकिन्छ अलिखेरि अब त्यसलाई आफूहरूले जो विचार गरेर अलिखेरि जो व्रत गर्नुपर्छ व्रतलाई नगरी हुँदैन गर्नुपर्छ अनिखेरि जुन जुन किसिमको जो शक्ति छ त्यो शक्ति अनुसारको जो व्रतहरू गर्नुपर्छ हेर सौनक आदि नामहरूको 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु शुद्धजीले बताउनु भएको जुन कथाहरू सैनी कथाहरू ल्याएर अब यतापट्टि हस्तिनापुरमा राज्य गर्ने भएको अब महाराज युधिष्ठिरलाई परमात्मा प्रभु भगवान्ले जो बताउनु भएको र अनिखेरि व्यास ऋषिले जो भीमसेनलाई बताउनु भएको जुन किसिमको त्यो कथाहरू हुन् सोही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्यो र अडैया शनिश्वरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् अनिखेरि कल्याण होस् मङ्गल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री जेठको शुक्ल पक्षको अनि एकादशी एकादशी महात्म्यले गरिकन यथामति विस्तार गरियो। यो कृष्ण वृन्दावनको बिहारी यो सत्यको सुन्दर रूप धारे यो विश्वव्यापी त्रयता बहारी उद्धार हाम्रो गर हे मुरारी नारायण ओम श्री कृष्ण।

शंभो करुणा निदान भगवान ये परनाथ पर्वो।

श्री सीतापति माथि भक्ति धरियो शंका गरी थीन जब

इत्यादि सुन सावधान मनले श्री राम जी का कथा। यस्तो पुण्य पवित्र छलफल हुँदा आनन्द मान्छु म त। दुर्वासा मुनि गर्छु दर्शन भनी श्री रामको केही दिन। आफ्ना साथी हजार शिष्यसँगले सोतै गए मन मन। देखुन पौरन रामको जगतले जानुन नारायण।

यो सोची सब ठीक पारी मनले लाग्यो अयोध्यातिर देखे।

पहिरे काती लंकी छाल रुख काती पाटका कन्ननी झुन्डेका कटीमा मिर्गा दिन तथा माला गलामा पनि गायत्री जपले र गोरा तपले आचारले वेदले विद्या ज्ञान र ब्रह्मचर्य गुरुको भक्ति र सत्सङ्गले धप धप अग्नि समान कान्ति मुखमा चम्कन्छ ब्रह्मतेको

दुर्वासा अघि थे कुमार पछि थे जय राम जय बोल्दथे।

यस्ता पुण्यमासीको नचुके लौ लौ गराउँ दर्शना।

0: प्रश्नभोधरबारभित्र मुनिजी कोही केही बोल्दैनथे।
1: धोला खाजिला तामको से पालेका च्यामा बापरो गाउँ छ नम्बर वडा हो म सेना चौरा केसै प्रसाद मेरो नाम। घर सुन्नुहुन्छ भने म सेना चौरा भेरको नामा हो घर। थर भन्नुहुन्छ भने बताइदिने छु फुएल मेरो थर। ए आलसी लुम्रा तज अट पर जाउने ठ्याक्कै ठिक्न म दिन्न यो शरीरमा जो काट्नु काटे समुद। मैले बल्ल चिने तलाए त बडो लेथ्रो र तुर जन तैले गर्नु गरे सबै बल हरे सारा बिगारे गुण। लुम्रा विपन्न बाल सिधा सारै थके तेर पो महिना भर मे जथा थकाए ता भने मन्जुर दिए ठेक्नको। तैले त बबुरा सोटोक मन पो आफै पटि तानी तस एकै मास भरिमा खोसो खोसो लुठा खड्या त्राफो गाँथे त। पहिले त मन यो थियो सो रसिलो आँटी छिटो नि डर तेरै सङ्गतिमा फसेर अब भो लोते के कहाँ तर। पहिले सागर हिमालय समन जो नागुला भन्दथ्यो अहिले आँगन सम्म लाग्नु परदा साथी गुवार दो भयो। एउटी सुन्दरी नारी रूपकी श्री चन्द्रमा केसरी चल्तो देह सुकन्द तो बन भरे कस्तुरीको झै गरी। सुरे सुन्दरीलाई सुन्दरी तिमीको हौ कसरी यहाँ आई मोह भयो तिमी ऊ परमा इच्छा भए मनमा।
2: कि त माया खड्का कालिम्पोङ गाउँपालिका वडा नम्बर 8 ध्यान मलम।